0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक छार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा

0: को पश्चिम पट्टी एनआईसी एसिया बैंक भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगंज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
4: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंट्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
7: एक्सट्रीम एनर्जी ड्रिंक
8: टाइम चेक अहिले ठीक 6 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार
10: देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर .com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
11: आज 2083 साल असौ 24 गते शनिबार अक्टोबर 10 तारिक सन् 2026 नेपाल सम्बत 1146 असौ कृष्ण पक्षको औंसी तिथि विश्व मानसिक स्वास्थ्य दिवस।
10: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
11: तादिङको गलौदीमा सड़क भाँसिदास 100 यात्रुहरू अल्पत्र आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा हेटौँडा काठमाडौँ सड़क खण्डमा आलो पालो प्रणाली लागू।
10: कांग्रेस सभापतिमा गगन थापा विजयी अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोनित मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
11: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत। 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै जाँदा बालबालिका र वृद्ध वृद्धामा स्वास्थ्य जोखिम बढ्ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
10: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान। मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापारबारे सहमति।
11: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाडीलाई सरकारले सम्मान गर्ने। पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई। 8 खेलका 19 खेलाडी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: ताजा खबरको सुरुमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग।
2: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ। हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ। सड़क भाँसिएसँगै त्यस क्षेत्रमा सयौं यात्रुहरू अल्पत्र परेका छन्। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो। त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो। यस्ता पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू गरिएको छ। काठमाडौँ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो। प्रशासकीय अधिकारी सन्तोष सुविदीले मुगलिङ काठमाडौँ सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सवारी साधनहरू बढ्ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजे

0: सम्म सञ्चालन गर्ने गरी आलोपालो प्रणाली सुरु गरिएको छ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन्। त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज 24 गते बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि असोज 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ। त्यस्तै दिउँसो 2 देखि साँझ 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ। त्रिभुवन राजपथमा 11 मिटर लम्बाइसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। त्यस्तै 10 चक्काभन्दा बढी भएका तथा 15 टन भन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई पनि उक्त सडक खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुक्लिन काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ। यसै कान्ति लोकपथमा दिउँसो 2 सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ। त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीले 103 र नेपाल प्रहरीले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
1: सरकारले 2 जलविद्युत आयोजनाका लागि 21 अर्बभन्दा बढी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 बैठकले 2 जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड रुपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड लाख 97 हजार रुपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10 अर्ब 42 करोड 33 लाख रुपियाँ लागतको सानोभेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकले अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले सङ्घ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृङ्खलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
0: अब राजनैतिक प्रसंग। नेपाली काँग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको काँग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गीभन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि सुरु हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
2: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मङ्सिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
1: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृङ्खलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृङ्खला अगाडि बढेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्युरो गठनबारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्यविभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढाउनुपर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्धवृद्धामा देखिने स्वास्थ्य जोखिम
3: हामीले सिधै इमर्जेन्सीबाट आइसियुमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
1: एआइजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रवर्धनमा जोड्ने वातावरण बनाउने लगायतका खबर, कार्टुन पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-48-70।
2: कफी रेडी।
3: वाओ, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
2: आई लव द सेन्ट,
3: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
2: Mangaldeep, Scent 3-in-1, Perfume-like fragrance.

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली वरजियौ।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर
4: महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। त्यस्तै भित्र पृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवडाले लेख्नु भएको छ। त्यस्तै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैँ अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रुपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रुपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो। त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरुद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यकाका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
5: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआइजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआइजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खापत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्नेछ, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैङ्कसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैङ्कसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात् फन्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसङ्ग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह, 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसङ्ग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजङ पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्। यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू। यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्। त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
4: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रबन्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनुभएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुङ्ग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
5: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको बीसौं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदका महिला कबड्डी र कराते खेलका खेलाडीले काँस्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नुभएको हो र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्यसहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
4: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ्न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेटवर्क CIM
1: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा. मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ्न थालेको छ. पानी परेसँगै चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ. मौसम फेरिने क्रममा बढ्ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौँ.
2: खासै साधारण रुगा खोकी हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेका हुन्छ. उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन. निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ. हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्. सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ. हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ. हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ. उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ. उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ. अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुनसक्छ त, के हामीले अस्ति दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने र. अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग. सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरह हुन्छ, पखाला लागिरह हुन्छ. सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्. किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ. उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ. त्यही भएर यसमा आत्तिनु हुँदैन. तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको सङ्क्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन. सो यसलाई पनि हामीले दुईवटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ. तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ. बच्चाहरूले धेरै जसो रुगाखोकी, पखाला, ज्वरो यिनीहरूले आफैले जित्दो रहेछ, तर समय लाग्छ. त्यो समयमा पेनिक हुनु भएन. हामी डाक्टरहरूले पनि पेनिक भएर कहिलेकाहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन. बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ. सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ. आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि, ओहो यसलाई ज्वरो आयो, धेरै आयो, अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ. एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ.
3: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ. सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: धादिङको गलौदीमा सडक भाँचिँदा सयौं यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सडक खुलाउने तयारी. बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाडौँ सडक खण्डमा आलोपालो प्रणाली लागू.
3: काङ्ग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने. मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन. नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने.
1: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत. 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने. मौसम फेरिँदै गर्दा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ्ने भन्दै सचेत रहन चिकित्सकको आग्रह.
3: यस वर्षको नोबेल शान्ति पुरस्कार नबी पिल्लेलाई प्रदान. मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव. चीन र युरोपेली सङ्घबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति.
1: र जापानमा सम्पन्न 20 ओली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाडीलाई सरकारले सम्मान गर्ने पारा यति एसियाली खेल्ने नेपाली टोलीको विदाई आठ खेलका 19 खेलाडी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं र यहाँ रवि मिश्रले कोर्नु भएको छ यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ र यहाँ यस्तो लेखिएको छ लाज नमानी धक नमानी लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले लेख्नु भन्नुभएको छ
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौँ तपाईँको आजको दिन शुभ होस् नमस्कार
0: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
5: अब प्रस्तुत छ पश्चिम डायरी

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा लक्ष्मी तिमलसेना र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: लुम्बिनी प्रदेशमा 3.5 लाख बढी घर परिवारमा अपाङ्गता, परिवारमा गरिबी दर उच्च, धान पाक्ने बेला रोगको प्रकोप, बाँकेका किसान चिन्तित।
0: बाँकेमा बढ्यो डेङ्गु संक्रमण, अहिलेसम्म 90 जनामा रोगको संक्रमण। नेपालगञ्जमा नाङ्गो विद्युत तारले घाइते एक युवक, क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा दायर।
1: प्राकृतिक सम्पदाको अवैध दोहन, 2 महिनामा बाँकीमा 12 ढुवानीका साधन नियन्त्रणमा। बर्दियाका नदीमा पर्याप्त डुङ्गा नहुँदा नदी नियन्त्रण तथा व्यवस्थापनको काम महँगो बन्दै।
0: बिरामी बढ्दा नेपालगञ्ज रक्त सञ्चार केन्द्रमा रगतको अभाव। चितुवाको आक्रमणबाट बर्दियामा 1 जनाको मृत्यु, दशैंका लागि कोहलपुरमा भेडा च्याङ्ग्रा।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श, र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
2: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 24 गते शनिबारका दिन आज नेपालगञ्ज आसपास क्षेत्रको आकाशमा थोरै बादल लागे पनि मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस र अधिकतम तापक्रम 29 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र मध्य प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मध्य प्रदेशका धेरै जसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वको कोशी प्रदेशका थोरै ठाउँमा पानी परेको छ। पानी परेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हिजो बेलुका पनि बागमती सहित कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको थियो। मौसमविदका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान रहेको छ।
1: अपाङ्गता भएको परिवारमा गरिबीको दर उच्च रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक शिवश्रेष्ठले बताउनु भएको छ। उहाँले कार्यालयले अध्ययन गरी तयार गरेको प्रतिवेदन हालै नेपालगञ्जमा सार्वजनिक गर्दै प्रदेश तथा स्थानीय तहले अपाङ्गता भएका व्यक्तिको अवस्था, उनीहरूको पारिवारिक आर्थिक स्थिति, आवश्यक सेवा र रोजगारीको पहुँच सम्बन्धी विवरणका आधारमा लक्षित कार्यक्रम निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। अपाङ्गता र गरिबी बीच गहिरो सम्बन्ध तथ्याङ्कमा प्रमुख रहेको उल्लेख गर्दै निर्देशक श्रेष्ठले नेपालमा अपाङ्गताका विभिन्न प्रकारका कठिनाई भएका परिवारको आर्थिक अवस्थाबारे सुझाव समेत राख्नुभएको थियो। प्रतिवेदनमा प्रस्तुत तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा 3,83,304 घर परिवारमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको उल्लेख गरिएको छ। देशभरको तथ्याङ्कमा दृष्टि, श्रवण, हिड्डुल, स्मरण शक्ति, दैनिक आत्महेरचाह र सञ्चार सम्बन्धी कठिनाईका कारण परिवारको अवस्था तथा गरिबीको दर विश्लेषण गरिएको खबर दैनिक नेपालगञ्जले लेखेको छ।
0: बाँकीमा पाक्न लागेको धान बालीमा मरुवा र खैरो थोपले रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन्। धानका बोट सुक्न थालेपछि उत्पादन घट्ने चिन्ता बढेको हो। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लाका विभिन्न स्थानबाट धानमा रोग लागेर बोट सुक्न थालेको गुनासो आएको छ। खेतको निरीक्षण गर्दा केही स्थानमा मरुवा र केहीमा खैरो थोप्लो रोगको संक्रमण देखिएको उहाँले बताउनुभयो। उहाँका अनुसार केही दिन अघि परेको भारी वर्षा र हावाहुरीका कारण पाक्न लागेको धान भिजेर ढलेको र त्यसपछि चर्को घाम लाग्दा रोगको संक्रमण देखिएको हो। नेपालगञ्ज, डुडुवा र जानकी लगायतका स्थानीय तहमा यस्तो समस्या देखिएको छ। कृषि ज्ञान केन्द्रले किसानलाई रोगको पहिचान र व्यवस्थापनका लागि प्राविधिक सहयोग समेत गरिरहेको जनाएको छ। डुडुवा गाउँपालिका पाँचका किसान अमर बुढाथोकीले धानका पातमा खैरो तथा हरियो रङ्गका पानीले भिजे जस्ता थोप्लो देखिने र संक्रमण बढ्दै जाँदा बोट सुक्ने समस्या समेत देखिएको बताउनु भएको छ।
1: सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत तारको करेन्ट लागेर गम्भीर घाइते हुनुभएका 17 वर्षीय सक्सेस गौतमलाई क्षतिपूर्ति दिलाउनमा गर्दै बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। घटनामा जिम्मेवार रहेको भन्दै नेपाल विद्युत प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्र र नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको नगर विकास कार्यालयलाई प्रतिवादी बनाइएको छ। पीडितका बुवा सुरेश कुमार गौतमले उपभोक्ता संरक्षण ऐन 2075 र मुलुकी देवानी संहिता 2074 बमोजिम 50 लाख रुपियाँ क्षतिपूर्तिमा गर्दै फिरात पत्र दर्ता गराउनु भएको हो। अदालतले प्रतिवादी सहित मङ्सिर 16 गते हाजिर हुनका लागि बोलाएको अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो।
0: भारतसँग सिमाना जोडिएका बाँके जिल्लामा डेङ्गु रोगको संक्रमण बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा 90 जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ। नेपालगञ्ज स्थित भेरी अस्पताल, सञ्जीवनी अस्पताल लगायत अन्य अस्पतालहरूमा चेक जाँचका क्रममा गत पुष महिनादेखि असोज 16 गतेसम्म 90 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका मलेरिया फोकल पर्सन रत्न प्रसाद शर्माले जानकारी दिनुभयो। उहाँले डेङ्गु संक्रमण देखिएका बिरामीहरूलाई मध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी आएको बताउनुभयो। यसैबीच डेङ्गु संक्रमण बढ्दै गएको पाइएपछि जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले लार्भा नष्ट अभियान सञ्चालन गर्ने जनाएको छ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्न पालिकाका 23 वटै वडामा लामखुट्टेको बास स्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागि उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताउनुभयो। उहाँका अनुसार अभियान अन्तर्गत घर तथा समुदाय वरिपरिको जमेको पानी, गमला, एसी, कुलर लगायतका पानीमा जम्मा हुने स्थानमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ। गोर्खापत्र अनलाइनमा खबर छ।
1: बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा आउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 2083-84 पहिलो 2 महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी गर्ने 12 वटा ढुवानीका साधन नियन्त्रणमा लिइएको छ। साउन र भदौ महिनामा गरिएको कारबाहीबाट कुल 57,000 रुपियाँ जरिवाना असुल गरिएको विवरणले देखाएको छ। साउन महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संलग्न 4 वटा ढुवानीका साधन नियन्त्रणमा लिई 16,000 रुपियाँ जरिवाना गरिएको थियो भने भदौ महिनामा 8 वटा ढुवानीका साधन नियन्त्रणमा लिएका थिए, जसबाट 41,000 रुपियाँ जरिवाना असुल गरिएको छ। 2 महिनाको तथ्याङ्कलाई हेर्दा साउनको तुलनामा भदौ महिनामा अवैध उत्खनन तथा ढुवानीमा संलग्न ढुवानीका साधनको संख्या दोब्बर भएको छ। त्यस्तै जरिवाना रकम पनि उल्लेख्य रूपमा बढेको छ।
0: बाँकेमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै रगतको माग बढेपछि लुम्बिनी प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जले रक्तदान कार्यक्रम आयोजना गर्न विभिन्न सङ्घ संस्था तथा सर्वसाधारणलाई आग्रह गरेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गम्भीर अवस्थामा तथा दुर्घटनामा परेका बिरामी उपचारका लागि बाँकेका अस्पतालमा आउने क्रम बढेकाले रगतको माग समेत बढेको केन्द्रले जनाएको छ। मागअनुसार नियमित रूपमा रगत सङ्कलन हुन नसक्दा बेला बेला अभाव हुने गरेको केन्द्रले जनाएको छ। लुम्बिनी प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बिरामीको चाप अनुसार रगतको माग बढिरहेको तर त्यसअनुसार सङ्कलन हुन नसक्दा समस्या देखिने गरेको बताउनुभयो। उहाँका अनुसार रगत अभाव कम गर्ने प्रभावकारी उपाय नियमित रक्तदान नै भएकाले विभिन्न सङ्घ संस्था तथा समुदायलाई रक्तदान कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरिएको छ। नेपालगञ्ज र कोलपुरमा ठुला अस्पताल सञ्चालनमा रहेकाले उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ। खजुरास्थित क्यान्सर अस्पतालमा उपचाररत बिरामीहरूलाई समेत नियमित रूपमा रगत अभाव पर्ने गरेको केन्द्रले जनाएको छ। पश्चिम डायरीमा बर्दियामा बेतबाँसको सामग्रीबाट मासिक लाखौँ आमदानी।
6: मासिक त आमदानीमा गए हेर्ने हो भने मैले आफ्नो श्रीमान श्रीमती मिलेर 90-95 हजार बनाइरहेछु।
0: लगायतका खबर सुनाउन अझ बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
7: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
8: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
7: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
8: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
9: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन, जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिनभित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप, प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास, कृषि वन तथा नगदे बाली विकास, परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप, लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000, लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण, समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि, अध्यक्ष सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना, खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस, डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र, प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्बोनेन्ट केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 9849101358। नोट, लगानी योजनाको फारम रेड कार्बोनेन्ट केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। बर्दियामा बेतबाँसको सामग्रीबाट स्थानीय उद्योगीहरू राम्रो आमदानी गरिरहेका छन्। सामुदायिक वनमा सजिलै कच्चा पदार्थ बेतबाँस पाउने भएकाले स्थानीय व्यवसायीलाई सामग्री उत्पादन गर्न सहज भएको छ। बेतबाँसको सामग्री स्थानीय बजारसँगै काठमाडौँ, पोखरा लगायत ठुला सहरदेखि विदेशमा पनि निर्यात भइरहेको छ। बर्दियाका बेतबाँस उद्योगीलाई अहिले माग अनुसार सामग्री पुर्याउनका लागि भ्याइ नभ्याइ छ। थप कुराकानी गर्दै जय बेताल खड्का, बेतबाँस फर्निचर उद्योग मधुबन एक, बर्दियाका सञ्चालक वीरबहादुर खड्का।
6: हाम्रो बर्दिया जिल्लामा अब बेत छ, बेत ल्याउने, बेत ल्याएर अब कच्चा पदार्थ किल्ला काँटी चाहिँ ल्याउनु पर्यो, हतौडी ल्याउनु पर्यो, तिनलाई बनाउनु पर्यो, त्यति ऊ पनि लाग्दैन, सही छ। हजुरको कच्चा पदार्थ पनि यहीँ मिल्छ हाम्रो यहाँ, बेत बाँस पनि हाम्रो यही बर्दिया जिल्लामा पाइन्छ, यो गर्नलाई राम्रो छ र ठिक पनि छ, गर्यो भनेपछि हुन्छ।
10: बेत बाँसबाट चाहिँ खासमा कुन कुन सामग्रीहरू चाहिँ निर्माण गर्न सकिन्छ?
6: यसबाट सर हामीले जे पनि बनाउन सक्यो बेतबाटको, अब मुढा भयो, फुलडाली भयो, चुडी स्ट्यान्ड, सोफा भयो, अनि हजुरको यिनी पलङ वलङ ब्याट याट सब बन्छ यसको।
10: जस्तै त्यो सामग्रीको माग चाहिँ अहिले कस्तो छ, होइन, बजारीकरणको अवस्था चाहिँ कस्तो छ?
6: बजारीकरणको अवस्था त अहिले ठिकै छ, हेर्नु आइरहेछ। हामीहरू 10-15 जना छौँ मिलेर गरेको, त्यतिले पनि हामी पुकाउन सक्दैनौँ। अहिले हजुरको अब हप्तामा 200-300 वटा पिस पठा भन्छ ठाकु उहाँ भुरी गाउँ के भन्छन् काठमाडौँमा, अब भुरी गाउँमा पनि छ, ठाकुरद्वारा पनि छ, हाम्रो 2-3 ठाउँमा दिन सकिँदैन। अब यहाँ तालिममा यहीँ हामीले कम्पनी बनाउँछौँ भन्नुभयो र यहाँ तालिम पनि दिएको आश पनि छ यहाँको यो बढिया तालको कि यहाँहरूले बनाएर दिनुहुन्छ सामान भन्ने पनि माग धेरै छ अहिले।
10: जस्तै काठमाडौँ मात्रै जान्छ यो बेत बाँसको सामग्री यहाँबाट निर्माण गरेर पठाउनुहुन्छ अथवा चाहिँ विदेशमा पनि जान्छ, के छ?
6: विदेश पनि जान्छ, मेरो सामान विदेश पनि जान्छ। वर्षमा एउटा फ्यामिलीवाला आउनुहुन्छ हाम्रो ठाकुरद्वारा होटलमा, उहाँले 2 वर्ष जति लगातार भर लियो मसँग, विदेश लिने उहीँ बेच्ने गर्नुहुने रहेछ। अनि हाम्रो
10: परिणामको लैजानुहुन्छ
6: उहाँले केही नभए पनि हजुरको 1,20,000 1,45,000 सामान लिनुभएछ एकलौटमा। ठुलो सामान चाहिँ अब उहाँ सकिन्न ठाउँ हुने रहन्छ, उहाँले पिलेनमा लिनुपर्छ। यो सानो मुढा भयो, फुलडाली भयो, चुडी स्ट्यान्ड यस्तो चाहिँ अलिक धेरै हटाउनु रहेछ वेटको हिसाबले। अब उसले पिलेनले पनि काट्ने रहेछ पैसा, त्यो हिसाबले पनि उनीहरूले सानसानो सामान लिनुहुन्छ र बेचेर फेरि आउनुहुन्छ, तेरो दिएको सामान त सकिगयो फेरि बना भन्ने अर्डर गर्नुहुन्छ उहाँले।
10: जस्तै यो बेत बाँसको सामग्री पछिल्लो समय यसको माग चाहिँ बढ्दो अवस्थामा हो अथवा चाहिँ के पाइराख्नु भएको छ? अब तपाईँ त प्रशिक्षक पनि हुनुहुन्छ र आफ्नो चाहिँ उद्योग पनि चलाइराख्नु भएको छ।
6: यसमा बेतको सामान, अब बेत भनेको त अब हाम्रो नजरमा र हामीले देखेको है शुद्ध चिजै हो, यसको 100 वर्षको आयु छ भन्नुहुन्थ्यो हाम्रो गुरुले, मेरो गुरुले है। हो यसमा मैले काम गर्न लागेको पनि भइगयो 12-13 वर्ष भयो। सामान मैले सुरुमै सिक्दैखेरिको मुढा जुन थियो अझै चलिरहेछ, होटलवालाहरूले लिएको सामानमा पनि 25-30 वर्ष चल्यो भन्नुहुन्छ उहाँहरूले। यसलाई अब हामीले रिपेयरिङ गर्न पाइयो हेर्नु बेत बाँसको, अनि अरू अब प्लास्टिकको भए काठको भए त्यति गर्न पाइन्न, यो त तुरुन्तै भइहाल्छ, कम मूल्यमा पनि हुने, कहीँ एउटा बेत ल्याएर आएर पनि काम बनिहाल्छ, बजार राम्रो छ यसको, बजारको त अहिले यति माग छ हेर्नु, पुकाउनै सकिन्न। हामी 25 जना छौँ, 25 जनाले सक्दैनौँ हामीहरू पुकाउन, महिनामा 1 चक्कर मात्र जान्छ हाम्रो सामान, अब सबै एकै ठाउँ पठाएर हुन्न हेर्ने, हाम्रो अब चारैतिर हाम्रो सामान जान्छ, सुर्खेत जान्छ, पोखरा जान्छ, अनि हजुरको यो रसुवा जान्छ, काठमाडौँ गएछ, भुरी गाउँमा पनि छ, ठाकुरद्वारामा पनि दिइरहेछौँ, महिना महिनामा यहाँहरूलाई महिना महिनामा दिएछु, काठमाडौँ चाहिँ वर्षको 1 वर्षमा किनभने 40-50 चोटि पठाउनु भन्नुहुन्छ उहाँ, हप्तामा त सक्दैन, उहाँको माग त हप्तामा छ, हामीले हप्तामा सक्दैनौँ, 15 दिनमा पठाउँछौँ।
10: मासिक अहिले चाहिँ आम्दानी कति गरिराख्नु भएको छ तपाईँ?
6: मासिक त आम्दानीमा गयो हेर्ने हो भने मैले आफ्नो श्रीमान श्रीमती मिलेर 90-95 हजार बनाइरहेछ।
10: जस्तै यसको कच्चा पदार्थ जुन बेत छ होइन, त्यो बर्दिया जिल्लामा सजिलै चाहिँ उपलब्ध हुन्छ अथवा चाहिँ के छ त्यसको अवस्था?
6: बेत छ यहाँ हाम्रो बर्दिया जिल्लामा, अब हामीले चाहिँ हाम्रो सामुदायिक वनमै छन् हेर्नु होइन,
10: सामुदायिक
6: मधुवनमा छ हाम्रो, यो 12 बर्दियामा पनि छ, हजुरको यहीँ पनि छ, यही बढिया तालमा पनि छ। अब यो हामीले जस्तो सामुदायिक वनसँग मिल्नु पर्यो, उहाँहरूले अब कति रुपियाँ किलो लगाउनुहुन्छ, काटेर दिनुहुन्छ या आफैले काट्ने हो, आफैले काटेर लिने हो बेग्लै हुन्छ रेट, अब उहाँहरूले काटेर दिनुहुन्छ भने रेट त्यसको अलिक बेग्लै हुन्छ, ज्याला जोडिन्छ सबै, अब हामीले काट्ने हो भने ज्याला घट्छ उहाँहरूको, रेट कम पर्छ। त्योभन्दा अब हामीले त आफ्नै उसले कुन्टलको हिसाबले ल्याउँछौँ, हामी मान्छे लगाएर कटाउँछौँ आफ्नो सामुदायिक वनमा, हामीले 40-50 कुन्टल जति हुन्छ हेर्ने, त्यो हामीलाई 7 महिना 6 महिना मात्रै चल्छ।

0: कुराकानी गर्दै जयबेताल खड्का, बेदबास फर्निचर उद्योग मधुबन एक बर्दियाका संचालक वीरबहादुर खड्का र शम्भु थारू। पश्चिम डायरीमा अब बाँकी समाचार। हिन्दू धर्मावलम्बीहरूको महान पर्व बडा दशैं नजिकिएसँगै बाँकेको कोहलपुरमा हिमाली जिल्लाबाट च्याङ्रा र भेडा ल्याएर बिक्री गर्ने क्रम सुरु भएको छ। दशैंलाई लक्षित गर्दै हुम्ला, मुगु र डोल्पा क्षेत्रबाट च्याङ्रा तथा भेडा ल्याइएपछि स्थानीय उपभोक्ताले हिमाली क्षेत्रका पशुको मासु उपभोग गर्न पाउने भएका छन्। विगत दसदेखि बाह्र वर्षदेखि च्याङ्रा र भेडाको व्यापार गर्दै आउनुभएका रामबहादुर रोकायले यस वर्ष करिब 27 लाख रुपैयाँ लगानी गरेर 70 च्याङ्रा र 30 भेडा कोहलपुर ल्याउनु भएको छ। जुम्लाको सिजा गाउँपालिका 5 स्थायी घर भई हाल बर्दियाको ठाकुरबाबा नगरपालिका 7 बस्दै आउनुभएका रोकायाले दशैंलाई लक्षित गरी हिमाली जिल्लाबाट पशु खरिद गरेर बिक्री गर्दै आउनु भएको छ।
1: बर्दियाका नदीहरूमा पर्याप्त ढुङ्गा नहुँदा नदी नियन्त्रण तथा व्यवस्थापनको काम महँगो बढ्दै गएको छ। नदी कटान नियन्त्रणका लागि आवश्यक ढुङ्गा जिल्ला बाहिरबाट ढुवानी गरेर ल्याउनुपर्ने भएपछि निर्माण व्यवसाय र आयोजना दुवैलाई अतिरिक्त आर्थिक भार पर्न थालेको छ। जिल्ला सदरमुकाम गुरदिया भएर बग्ने बबई नदीमा नदी नियन्त्रणका लागि आवश्यक पर्ने ढुङ्गा अभाव हुन थालेको छ। त्यसैले बर्दियामा नदी तटबन्ध व्यवस्थापनको कामका लागि कैलालीको टिकापुर, लम्की लगायतका स्थानबाट ढुङ्गा ल्याएर तटबन्ध तथा कटान नियन्त्रणका संरचना निर्माण गर्नुपर्ने अवस्था रहेको निर्माण व्यवसायीले बताएका छन्। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
2: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर। कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98480213।
6: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
7: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
6: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
7: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
6: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहारसम्म, सोफा किन्दा हात खाली नजाने।
7: ए साँच्चै, अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
3: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
2: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
3: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
4: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
7: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। गत भदौ 10 गते रसुवामा गएको बाढीबाट प्रभावितको राहतका लागि कोल्पर नगरपालिकाले 20,82,347 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको छ। कोल्पर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार कर्मचारीबाट 18,93,854 रुपियाँ र जनप्रतिनिधिबाट 1,88,493 गरी कुल 20,82,347 रुपियाँ कोषमा जम्मा गरिएको छ।
8: बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट 1 पुरुषको निधन भएको छ। असोज 22 गते राति अन्दाजी 12 बजेतिर चितुवाको आक्रमणमा परेका 3 पुरुषको उपचारको क्रममा निधन भएको हो। डिभिजन वन कार्यालय बर्दियाका अनुसार निधन हुनेमा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर 3 का अन्दाजी 48 वर्षीय मङ्गल थारू रहनुभएको छ। थारूको शुक्रबार बिहान 3 बजेतिर उपचारका क्रममा बाँकेमा निधन भएको कार्यालयका निमित्त डिभिजनल वन अधिकृत टोलकराज चापागाईले जानकारी दिनुभयो। मृतक थारू राति 12 बजेतिर गाउँ नजिकै बाटोमा हिँडिरहेको अवस्थामा चितुवाको आक्रमणमा पर्नु भएको थियो।
7: यता दाङको लमई नगरपालिका 1 सुडबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराई नगरपालिका 17 चौघेरा निवासी 50 वर्षीय चेतबहादुर केसी हुनुहुन्छ। उहाँ लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडबरीमा शुक्रबार साँझ करिब 6 बजे नेपालगञ्जबाट ककडभिट्टातर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
8: बाँकेको कोहलपुरमा चाडपर्वमा महिला सुरक्षा र सामाजिक जिम्मेवारी विषयक अन्तर्क्रियासहित दशैँ तिहार शुभकामना आदान प्रदान

0: आउने भरपर्दो माध्यम बनेका पत्र मन्जुसा र पोस्ट बक्सको प्रयोग प्रविधिको विकाससँगै घट्दै गएको छ। मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालबाट सन्देश आदान प्रदान सहज भएपछि हुलाक मार्फत चिठी पत्र पठाउन परम्परा हराउँदै जाँदा यो सेवा प्रयोगविहीन जस्तै बन्न थालेको छ। विश्व हुलाक दिवसका अवसरमा परम्परागत हुलाक सेवाको प्रयोगमा आएको गिरावटले सञ्चार प्रविधिको विकाससँगै मानिसको सञ्चार गर्ने शैलीमा आएको परिवर्तनलाई देखाएको छ। उता दसैँ तिहार नजिकिँदै जाँदा बाँकीमा जुवातास खेल्ने क्रम बढेको छ। प्रहरीले नेपालगञ्जबाट जुवातास खेलिरहेका चारजनालाई 92,000 रुपियाँ नगदसहित पक्राउ गरेको छ भने कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकीले लुम्बिनी प्रदेशमा कृषि प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
1: लुम्बिनी प्रदेशमा 3.5 लाख बढी घर परिवारमा अपाङ्गता, परिवारमा गरिबी दर उच्च, धान पाक्ने बेला रोगको प्रकोप, बाँकेका किसान चिन्तित।
0: बाँकेमा बढ्यो डेङ्गु संक्रमण, अहिलेसम्म 90 जनामा रोगको संक्रमण। नेपालगञ्जमा नाङ्गो विद्युत तारले घाइते एक युवक क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा दायर।
1: प्राकृतिक सम्पदाको अवैध दोहन, 2 महिनामा बाँकेमा 12 ढुवानीका साधन नियन्त्रणमा, बर्दियाका नदीमा पर्याप्त ढुङ्गा नहुँदा नदी नियन्त्रण तथा व्यवस्थापनको काम महँगो बन्दै।
0: र बिरामी बढ्दा नेपालगञ्ज रक्त सञ्चार केन्द्रमा रगतको अभाव, चितुवाको आक्रमणबाट बर्दियामा 1 जनाको मृत्यु, दसैँका लागि कोलपुरमा भेडा जागरण। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै लक्ष्मी र म राकेश पनि बिदा हुन्छु। आज असोज 24 गते शनिबार 10 अक्टोबरको दिन सबैका लागि शुभ रहोस्।
1: नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल बीर डेंटल बीर डेंटल
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने दाँत भर्ने दाँत निकाल्ने दुखेको दाँतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने रगत पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेलो खैरो दाँत सानो र ठुलो दाँत छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
7: फोन नम्बर 081-532-375

0: drip on ya.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97-095-92-45 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: कफी रेडी।
4: वाओ थैंक यू। यो सासलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
3: I love it too.
4: Hamile mon parcha bhane bhagwan lai pani mon parcha.
3: Mangaldeep scent 3-in-1 perfume like fragrance.
5: Yo Krishna Sar FM
6: 94 megahertz Krishna Sar jatti ke tez.

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: Coffee ready.
4: Wow, thank you. You sounds like achhi sugandhit banauchu. Mangaldeep scent 3-in-1 ka saath.
3: I love the scent.
4: I love it too. Hamile mon parcha bhane bhagwan lai pani mon parcha.
3: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

पर्दैन हजुरबा, पर्दैन पर्दैन। यसो म टोयलेट गरेर आउँछु बुवा। चार हजार बुढाले टन्नै हालेछ नि खाममा योपालि। बुढाको व्यापार राम्रो छ क्या हो?

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081530274 र 98580212। विजयादशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
6: विद्यालय परिवार, समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।
8: यो कृष्ण सार FM
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
0: सम्पर्क नम्बर 98480-20697, 98583-97 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: रङ बहार, रङ बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
8: के छ साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
9: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
8: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
9: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
10: Coffee ready.
11: Wow, thank you. You sounds like achhi sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ka saath.
10: I love the scent.
11: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
10: Mangaldeep scent 3-in-1. Perfume like fragrance.

0: రంగా ఉదయ్ దేశ్ మీరు ఎవరెస్ట్.
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है
3: सिंगापुर होल सेल
4: नेपालगंज सेतु विकास चौक
1: सिंगापुर होल सेल
4: नेपालगंज सेतु विकास चौक नाम ही काफी क्या दामी
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ. आजै रोजौ है.
4: मन पर्यो त पर्यो पर्यो.
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल.
4: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिले जान पर्यो. हो, सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक. फोन 97 0695 92 45 98 28 36 50 65. सिङ्गापुर होलसेल मल
5: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ. अब सबै सेवा एकै ठाउँमा.
6: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा.
5: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज.
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 90 00.

0: कॉफी रेडी।
1: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 को साथ।
0: I love the scent.
1: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
0: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
2: उपलब्ध सेवाहरू:
3: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
2: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
3: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: Lipponia. Extreme energy drink.
1: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुविसु।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
8: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
7: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
8: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98-448-87-535 र 98-082-54-0-37।
9: नमस्ते दाई।
10: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
9: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
10: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
11: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
13: हाम्रा विशेषताहरू:
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
13: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा
3: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
12: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
3: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
3: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जति के तेज़

0: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
1: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्रणाली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081538055 र 98588964।

0: sip on ya.
1: Extreme energy drink.
2: 하지르발라이 라모 समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदै छ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि जस्तै बिटिई सिआइसी आरआइसी सेवा पनि पाइन्छ नि
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
3: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके
2: सम्पर्क नम्बर 98 480 20 697 98 580 23 697 र 98 014 83 697
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौ
4: रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
4: बर्जर पेन्स
6: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि
2: के भन्नु खै केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ बस्न पनि गाह्रो हुन्छ कसैलाई भन्न पनि लाज लाग्छ अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ
6: अपरेसनको डरले उपचार नै नगर्ने अब त्यस्तो चिन्ता लिनु पर्दैन तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन ल सुन्नुहोस् यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ यहाँ पाइल्स मलद्वारमा मासु पलाउने दुख्ने पोल्ने एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने दुख्ने फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ साथै अण्डको सुनिने ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला
6: अवश्य स्वास्थ्य समस्या लुकाउने होइन समयमै समाधान खोज्ने हो हजुर समस्याको कुरा गर्न नहिचकिचाउँ उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ विशेषज्ञ डाक्टर विश्वास बिईएमएस सिएमएस एन्ड इडी युपी भारत लखनऊ सम्पर्क नम्बर भारतीय नम्बर +91 843 493 009 नेपाली नम्बर +977 970 144 99 00
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 9840 26435।

0: Toilet Bunny, Extreme Energy Drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: नेपालगञ्ज
5: सेतु बिका चोक नामै काफी क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
7: आजै रोजौ है।
5: मन पर्यो त पर्यो पर्यो।
8: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
5: सिङ्गापुर होलसेल सेतुबिका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।

7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प भवन पुल सडक सहितका संरचनामा क्षति र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। आज बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। 54 मत बदर भएको काङ्ग्रेसको निर्वाचन समितिले जनाएको छ। अरू पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। पार्टी सभापति सहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेदवारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध हुनुभएको थियो। धादिङको गोजुरी नजिकै गलौदीमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरुद्ध भएको छ। सडक भाँसिएका ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अल्पत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 धेरै गाडी ओहोरदोहोर गर्छन्। दशैंका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोसीको बाढीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सडक 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढी पहिरोको कारण पनि झण्डै 5 दिन सडक अवरुद्ध भएको थियो। यसैबीच मुगलिन काठमाडौँ सडक खण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राखेर त्रिभुवन राजपथमा आलो पालो लागू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ छुट्ने गाडी यसअघि गैराती 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ। त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ गाडी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाइसम्मका यात्रुवाहक गाडीलाई मात्र सञ्चालन अनुमति छ। त्यस्तै 10 चक्काभन्दा बढी भएका तथा 15 टनभन्दा बढी भार बोकेका मालवाहक गाडीलाई त्रिभुवन राजपथ सडक खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाडी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ रहने मार्गमा साना गाडीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन। यसैबीच बिपी राजमार्गको काभ्रे खण्डमा अहिले एकतर्फी गाडी चलिरहेका छन्। काभ्रेको रोसी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बिपी राजमार्ग अवरुद्ध भएको थियो। गैराती परेको पानीले रोसी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एकतर्फी खुलेको सडक खण्डलाई पूर्ण रूपमा खुलाउने गरी अहिले काम भइरहेको छ। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीबिरी जडानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वारपार अर्थात् रसुवा र नुवाकोटतर्फ टेकाएको छ। अब त्यहाँ गाडी गुड्ने पाता बिछ्याउन बाँकी छ। यो काम सक्न बढीमा 3 दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ। दशैंको घटस्थापना अघि नै बेलीबिरी सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो। भदौ 10 गतेको भोटेकोसी बाढीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो। बेलीबिरी सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी 1-2 ठाउँमा पनि पानी पर्नेछ। आज दिउँसो कोशी प्रदेशको सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको र पानी पर्ने क्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौसमी निष्ठा निरौलाले बताउनुभयो। उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन। आज दिउँसोपछि

0: काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै छ। आज बिहान बागमती र मधेस प्रदेशको केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो। त्यस्तै गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
2: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
1: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
2: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
1: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफरदेखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
2: ए साँच्चै, अनि अझ विशेष के छ? दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
2: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
2: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97 0511 48 70।

0: Toilet Pony, Extreme Energy Drink.
1: यात्रा गर्न साँगुडा सडक घुम्ती उकालो ओह्रालोमा पूर्ण सावधानी अपनाउन, गाडीको यान्त्रिक अवस्था नियमित जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु र सामान नराख्न पनि प्रहरीको आग्रह छ। अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सदस्य देशहरूसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ। असोज कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष अर्थात् आज औँसीका दिन गरिने श्राद्धसँगै पितृपक्ष समापन गरिँदैछ। पितृपक्षमा दिवंगत पितृको नाममा तर्पण, सिधादान र पिण्डदान गर्ने गरिन्छ। पितृपक्षका 15 तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृको सम्झना गरिने भएकोले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुन्छ। दशैंको घटस्थापना भोलि आइतबार परेको छ। अब विदेशको खबर। मध्य अमेरिकी देश पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी पानामा सहरमा धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन, सडक र पुल लगायतका भौतिक संरचनामा क्षति पुगेको विवरण छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो 1:56 भूकम्प गएको हो। यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको छ। मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको बीबीसीले जनाएको छ। भूकम्पपछि शक्तिशाली परकम्प गइरहेका छन्। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। प्रदर्शन अघि सहरका प्रमुख सडकमा अवरोधक राखिएको छ र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित हिजो विदाई गर्नुभयो। जापानको आइची नागोयामा आउँदो कार्तिक 1 7 गते अर्थात् अक्टोबर 18 24 तारिकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाडी सहभागी हुँदैछन्। तेक्वान्दो र जुडो टोली आज जापान प्रस्थान गर्नेछ भने बाँकी टोली कर्मैसँग जापान जानेछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दुकी पलेसा गोवर्धनले चीनको हाङझाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। पलेसा पेरिस प्यारालिम्पिक्सकी पनि काँस्य पदक विजेता हुन्। चारभन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित, बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि सुरु हुने। धादिङको गजुरी नजिकै गलौदीमा सडक भाँचिएकोपछि पृथ्वी राजमार्ग अवरुद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास। लेदो र गेग्रानले अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन। त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, ठूलो पानी नपर्ने, यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह। पानामामा 7.7 म्याग्निच्युडको भूकम्प, भवन, पुल, सडक सहितका संरचनामा क्षति र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई।

0: Telefonia. Extreme energy drink.
1: नमस्ते दाइ.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822। पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
6: हार्ट जोड्ने विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्ने, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
5: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
9: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
10: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
9: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, MBBS, MS, MCS न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
10: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
9: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
10: यहाँ उपलब्ध सेवाहरू: ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घन्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
9: ठेगाना अस्पताल रोड भीटू मल को अगाड़ी बहराइच आज संपर्क गर्नुहोस्। भारतीय नंबर +91 9118442021 र +91 9919221611 त्यसैगरी नेपाली नंबर 9769249392 माथिका सबै नम्बरहरुमा व्हाट्सएप बाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ। विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
11: विद्यालय परिवार समावेश इंग्लिश स्कूल बाईपास रोड नेपालगंज 4 बाँके संपर्क नंबर 081531337।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ।
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
2: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
4: म अर्जुन खटिकको साथमा
2: कार्यक्रम बाल प्रतिभा।

नमस्कार, रेडियो कृष्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभा में यहाँ सम्पूर्णलाई हार्दिक स्वागत छ। कार्यक्रम बाल प्रतिभा तपाईं पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz मार्फत सुन्न सक्नुहुन्छ भने अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org.np हाम्रो पत्र एप्स नेपाली पत्र एप्स र रेडियो कृष्णसार एफएम संसारको कृष्णसार एफएम 94 MHz अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र कार्यक्रम बाल प्रतिभा मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भन्यो अनि यहाँमा छु म कार्यक्रम प्रस्तोता अर्जुन। र भाइ बहिनीहरू, आज हामी शनिबार विशेषमा छौँ। रेडियो कृष्णसार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा लिएर उपस्थित भइसकेका छौँ यहाँहरूको माझमा। र कार्यक्रम बाल प्रतिभा तपाईँहरूकै लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो, सानसाना भाइ बहिनीहरूको लागि भनेर तयार पारेको हो। कक्षादेखि कक्षा 12 अध्ययनरत भाइ बहिनीहरू, 18 वर्ष क्रस नगरेका भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ। कल गर्नको लागि 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ। र यो कार्यक्रमको उद्देश्य भनेको तपाईँहरूमा रहेका प्रतिभाहरूको उजागर गर्नु, तपाईँहरूमा रहेका प्रतिभाहरूलाई धेरैभन्दा धेरै श्रोताहरू माझ पुर्याउनु, तपाईँहरूमा रहेका प्रतिभाहरूलाई धेरैभन्दा धेरै श्रोताहरूले हेर्न लायक बनाउनु हो। त्यही भएर यहाँहरूले कल गर्नु, 0184-15-122 नम्बर खुल्ला छ। र हामी कार्यक्रममा विभिन्न विषयवस्तुमा पनि कुराकानी गर्ने गर्छौँ, विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरूलाई ल्याएर स्टुडियोसम्मै निम्ति आएर उहाँहरूसँग कुराकानी गर्ने गर्छौँ भने कार्यक्रममा भाइ बहिनीहरूलाई पनि स्टुडियोसम्मै ल्याएर उहाँहरूको प्रतिभा सुन्ने गर्छौँ। नेपालको वरिपरि रहेका भाइ बहिनीहरू हुनुहुन्छ र उहाँहरूको क्षमताले भ्याउँछ हाम्रो स्टुडियोसम्म आउन चाहनुहुन्छ, आउन सक्नुहुन्छ भने उहाँहरूलाई स्टुडियोसम्मै ल्याएर हामी कुराकानी गर्ने गर्छौँ। र तपाईँ पनि स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, प्रतिभा सुनाउन सक्छु जस्तो लाग्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोडिएको नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला भाइ बहिनीहरू। र अहिलेको लागि कल गर्नुहोस्, 0184-15-122 नम्बर खुल्ला छ। र आज हामी यहाँको फोन कल मात्र लिनेछौँ, यहाँहरूसँग कुराकानी मात्रै गर्नेछौँ फोन कलमा। आज हामीले गेस्टहरू कोही पनि निम्ति आएका छैनौँ र दसैँ पनि आउन लागिरहेको छ भाइ बहिनीहरू, आउनुहोस्, भलाकुसारी गर्नुपर्छ। दसैँको चहल पहल के कसो छ, कतिको रमाइलो छ यहाँको गाउँ घरतिर, पक्कै पनि कल गर्नुहोस्। 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ। र यो नम्बरमा कल गरेर यहाँहरूसँग रहेका प्रतिभाहरू छन् गीत, गजल, मुक्तक, चुटकिला, शायरी, त्यसै गरी स्पिचहरू दिनुहुन्छ र अन्य लेख रचनाहरू छ भने यहाँहरूले कल गरेर सुनाउन सक्नुहुन्छ। त्यसको लागि यो नम्बर खुल्ला छ, नम्बरमा कल गर्नुहोला भन्न चाहन्छु। भन्दै अहिलेको लागि हामी कार्यक्रमको शुभारम्भमा छोटो बालगीत बाटो गर्छौँ, छोटो बालगीत सुनिसकेपछि पुनः आउँछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम 94 MHz, कतै नजानु है त।

0: यो छोटो बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र आदरणीय श्रोता मित्र एवं भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा लिएर म उपस्थित भइसकेको छु अर्जुन भन्ने टेक्निसियन कक्षबाट साथी दिँदै हुनुहुन्छ बिनुजीले भन्ने कार्यक्रममा। कार्यक्रमको शुभारम्भमा मैले जानकारी गराइसकेको छु र कार्यक्रम सुन्ने माध्यमबाट तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज मार्फत सुन्न सक्नुहुन्छ भने अनलाइनका माध्यमबाट www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू अब भने फटाफट नम्बर डायल गर्नु 0815-122 नम्बर यहाँको लागि खुल्ला छ। र कार्यक्रम सकिसकेपछि हामी कार्यक्रमलाई भिडियोमा पनि अपलोड गर्नेछौँ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको युट्युब च्यानल छ। दुवै ठाउँमा हामी भिडियो अपलोड गर्नेछौँ। कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट छोड्नु होला। यहाँको कमेन्ट हामी हेर्नेछौँ र कमेन्टहरूलाई मध्यनजर गर्दै कार्यक्रमलाई अझै उत्कृष्ट बनाउनमा हामीलाई सहज हुनेछ। त्यही भएर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। कार्यक्रमलाई अझै कस्तो बनाउनुपर्छ र अझै कस्तो भइदियो हुन्छ जस्तो लाग्छ हामीले सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ दिनुहोला। र यति प्रत्यक्ष कलमै जोडेर पनि सल्लाह सुझाव एवं प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0815-122 नम्बरमा कल गरेर यहाँहरूले सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम सकिसकेपछि हामीले सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। र यहाँको सल्लाह सुझाव एवं प्रतिक्रिया हामीलाई अति आवश्यक छ र यहाँहरूले छोड्नु भएको सल्लाह सुझाव एवं प्रतिक्रियालाई हामी मनन गर्दै कार्यक्रमलाई अझै उत्कृष्ट बनाउनेछौँ, अझ अगाडि बढाउनेछौँ र अझै राम्रो गराउनेछौँ भन्ने पक्कै पनि हामीले आशा लिएका छौँ र पक्कै पनि यहाँहरूले सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहुनेछ भन्ने पूर्ण आशा पनि छ हामीलाई। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815-122 नम्बरको लागि खुल्ला छ। यति भाइ बहिनीहरूमा प्रतिभा छ गीत गजल मुक्तक सायरी चुर्किला कविता र स्पिचहरू दिनुहुन्छ भने पक्कै पनि कल गर्नु 0815-122 नम्बरको लागि खुल्ला छ। यो नम्बरमा कल गरेर यहाँहरूले आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ आफूमा भएको प्रतिभाहरू छ भने। र भाइ बहिनीहरू हामी अहिले रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको स्टुडियोबाट बोलिरहेका छौँ। नेपालमा जस्तै बेलासपुरको रेडियो कृष्णसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ र आज नेपालमा घाम लागिरहेको छ भाइ बहिनीहरू, यस्तै छ भन्नुपर्छ। र दसैँ तिहार आउन लागिसकेको छ र पक्कै पनि हाम्रो गाउँघर दसैँमै लाग्दैछ र पक्कै पनि हरेक वर्ष जस्तो यो वर्ष खासै हर्षोल्लास छैन, खासै उमङ्ग छैन, खासै खुसियाली छैन, तर पनि वर्षमा आउने एकपटक आउने पर्व हो र रीतिरिवाज अनुसार आफ्नो संस्कृति अनुसार आफ्नो पहिचान अनुसार पक्कै पनि पर्व मनाउनै पर्छ। त्यही भएर लगभग हामीले देखिरहेका छौँ लगभग ठाउँहरूतिर दसैँ तिहार मनाउने तयारी हुँदैछ र तराईका क्षेत्रहरूमा पक्कै पनि दुर्गा पूजाहरूको स्थापना गर्ने चलन छ, जुनको तयारी पनि हामीले देखिरहेका छौँ हाम्रो नेपालगञ्जतिर बजारहरूमा र गाउँघरहरूमा पक्कै पनि दुर्गा पूजा स्थापना गर्ने तयारी चलिरहेको छ र भोलि घटे स्थापनाको दिन पक्कै पनि दुर्गा पूजा स्थापना हुनेछ र यसको पनि 9 दिनसम्म हामीले दुर्गा पूजाको स्थापना गरेर दुर्गा पूजा मनाउनेछौँ भाइ बहिनीहरू एवं श्रोताहरू। र पक्कै पनि मैले भने जानकारी गराइ नै सकेँ दसैँमै छ हाम्रो गाउँघर र देश पनि पक्कै पनि दसैँमै छ, तर पनि हामी दुःखद घडीमा छौँ, हामी अहिले एउटा दुःखद समयमा छौँ र नेपाल एउटा शोकमा छ, दुःखमा छ। तैपनि दुःखका बावजुद पनि हामीले आफ्नो आफ्नो गाउँठाउँ क्षेत्रबाट आफ्नो तर्फबाट धेरै हर्षोल्लास नमनाइकन, धेरै खुसियाली धेरै उमङ्ग नमनाइकन, धेरै टाटबाट नमनाइकन हामीले सामान्य रूपले नै पक्कै पनि दसैँ मनाउँछौँ भन्ने सब भन्ने आशा छ र पक्कै पनि अन्य अन्य श्रोताहरू एवं मित्रहरूलाई पनि भन्न चाहन्छु सबैजनाले एकदम हर्षोल्लासका साथ नभइकन एउटा शान्तिमय रूपमा यहाँले दसैँ तिहार मनाउनु होला। र पक्कै पनि यस्तो दुःखद घडीमा सबैजना दुःखमा सुखाकुल परिवारहरूको साथमा रहनुपर्छ हामी सबैजना र पक्कै पनि उहाँहरूलाई पनि हामीले सोच्नुपर्छ, उहाँहरू अहिले दुःखमा हुनुहुन्छ र हामी पनि सबै नेपालीहरू दुःखमै छौँ भन्नुपर्छ। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815-122 नम्बर खुल्ला छ भाइ बहिनीहरू। यदि यहाँहरूमा प्रतिभा छ भने पक्कै पनि नम्बर डायल गरेर कल गरेर हामीसँग प्रतिभा सुनाउन सक्नुहुन्छ। र एउटा छोटो जानकारी हाम्रो भाइ बहिनीहरूको लागि छ, हामी अघिल्लो हप्ता अब आउने शनिबार हामी यहाँहरूसँग क्विज प्रोग्राम लिएर आउनेछौँ। यसै कार्यक्रम बाल प्रतिभामा भाइ बहिनीहरूसँग सामान्य ज्ञानसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम हामी लिएर आउनेछौँ र यहाँहरूसँग हामी त्यो कार्यक्रम मार्फत यहाँहरूसँग जोडिएर यहाँहरूसँग रमाइलो गर्नेछौँ, गेम खेल्नेछौँ भाइ बहिनीहरू। यसको लागि पक्कै पनि यहाँहरूले हाम्रो कार्यक्रम सुन्नुहोस् र कार्यक्रम यसै गरी आगामी दिनहरूमा पनि फरक फरक एपिसोडहरूमा फरक फरक कुराहरू लिएर फरक फरक विषयवस्तुहरू लिएर यहाँहरूको माझ आउनेछौँ त्यसै अन्तर्गत अब आउने शनिबार हामी भाइ बहिनीहरूको लागि क्विज प्रोग्राम लिएर आउनेछौँ। कार्यक्रम बाल प्रतिभामै सामान्य ज्ञानसँग सम्बन्धित गेम खेलाउनेछौँ, भाइ बहिनीहरूसँग गेम खेल्नेछौँ। हामीले सुनेकासी 415 नम्बरमा जोडिएर यहाँहरूले हामीसँग सामान्य ज्ञानसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा जोडिएर पक्कै पनि गेम खेल्न सक्नुहुन्छ। त्यसको लागि कार्यक्रमको लागि प्रतीक्षारत रहनुहोला र यहाँहरूले पनि आफ्नो गाउँठाउँमा रहनुभएको आफ्नो साथीहरूलाई र श्रोताहरूले आफ्नो छोराछोरीहरूलाई जोडाउनुको लागि प्रयासरत रहनुहोला र जोडाउनुहोला भन्न चाहन्छु। र धेरैभन्दा धेरै श्रोताहरू धेरैभन्दा धेरै भाइ बहिनीहरू जोडिनुहोला। अब आउने शनिबार कार्यक्रम 9:30 बजेदेखि 11 बजेसम्म नै चल्नेछ। कार्यक्रम बाल प्रतिभामै हामी क्विज प्रोग्राम लिएर आउनेछौँ र पक्कै पनि विजेतालाई हामी 100 रुपियाँ बराबरको रिचार्ज उपलब्ध गराउनेछौँ। त्यसको लागि आगामी शनिबार हामी कार्यक्रम क्विज प्रोग्राम लिएर आउनेछौँ। कार्यक्रम बाल प्रतिभामै सामान्य ज्ञानसँग सम्बन्धित यहाँहरू पनि सामान्य ज्ञानमा रुचि राख्नुहुन्छ, सामान्य ज्ञानमा दखल हुनुहुन्छ र सामान्य ज्ञानसँग सम्बन्धित विषयवस्तुहरू सम्बन्धित प्रश्न उत्तरहरू हेर्नुहुन्छ भने पक्कै पनि कल गर्नुहुनेछ, कल गर्न सक्नुहुनेछ अब आउने शनिबार कार्यक्रम बाल प्रतिभामै। र भाइ बहिनीहरू धेरै धेरै धेरैभन्दा धेरै भाइ बहिनीहरू जोडिनुहोला, धेरैभन्दा धेरै भाइ बहिनीहरू सहभागी हुनुहोला, धेरैभन्दा धेरै भाइ बहिनीहरू सहभागी भएर भाग लिएर पक्कै पनि हामीसँग रमाइलो गेम खेल्न सक्नुहुन्छ र रमाइलो गेम खेलेर विजेता भएर आफ्नो एउटा क्षमता देखाउन सक्नुहुनेछ र पक्कै पनि यहाँले क्षमता देखाउनको लागि अवसर आउने शनिबार यहाँहरूलाई छ। र धेरैभन्दा धेरै भाइ बहिनीहरू आफ्नो जो जसले कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरूले अन्य अन्य आफ्नो साथीहरूलाई पक्कै पनि जानकारी गराउनुहोला अब आउने शनिबार कार्यक्रम यस्तो यस्तो आउँदैछ भनेर, र धेरैभन्दा धेरै भाइ बहिनीहरू जोडिनुहोला भन्न चाहन्छु। र मैले जानकारी गराइ नै सकेको छु, विजेता हुने एकजनालाई हामी 100 रुपियाँ बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनेछौँ गोला प्रथा गरेर। यदि धेरैजना प्रतिस्पर्धामा आउनु भएको छ भने उहाँहरू मार्फत हामी एकजनालाई गोला प्रथा गरेर एकजनालाई 100 रुपियाँ बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनेछौँ। यो दसैँ विशेष प्रोग्राम रहनेछ र दसैँको एउटा रमाइलोको लागि भाइ बहिनीको लागि प्रोग्राम हामी लिएर आउनेछौँ र पक्कै पनि धेरैभन्दा धेरै भाइ बहिनीहरू जोडिनु होला भन्न चाहन्छु। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815 115 122 यो नम्बर यहाँको लागि खुल्ला छ। यो नम्बरमा कल गरेर यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने कल गरेर पक्कै पनि हामीसँग जोडिएर आफूमा रहेका प्रतिभाहरू छन् भने सुनाउन सक्नुहुन्छ। अहिलेको लागि कल गर्नुहोस् 0815 115 122। र तपाईँले सुन्दै हुनुहुन्छ रेडियो कृष्ण चार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण चार एफएम 94 मेगाहर्ज अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.org.net हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण चार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। त्यसै गरी कार्यक्रम सकिसकेपछि हामी रेडियो कृष्ण चार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज र युट्युब च्यानल छ, त्यहाँ हामी भिडियो अपलोड गर्नेछौँ। त्यहाँ पनि हाम्रो कार्यक्रम सकिसकेपछि भिडियो हेर्न र सुन्न सक्नुहुनेछ भाइ बहिनीहरू। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815 115 122 नम्बरको लागि खुल्ला छ यदि यहाँहरूमा प्रतिभा छ र सुनाउन चाहनुहुन्छ भने। त्यसै गरी मैले जानकारी गराइ नै सकेको छु कार्यक्रमको शुभारम्भमा, यदि तपाईँ स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, प्रतिभा सुनाउन सक्छु र प्रतिभा सुनाउने इच्छा छ र स्टुडियोसम्म आउन चाहनुहुन्छ भने पक्कै पनि कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। छोडिएको नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर अब यहाँहरूले आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला। र आगामी शनिबार हामी कोही पनि गेस्टहरू ल्याउने छैनौँ र मैले जानकारी गराइ नै सकेको छु यहाँहरूसँग हामी क्विज प्रोग्राम खेल्नेछौँ, क्विज गेम खेल्नेछौँ भाइ बहिनीहरूसँग। कार्यक्रम बाल प्रतिभामै क्विज गेम खेल्नेछौँ, सामान्य ज्ञानसँग सम्बन्धित क्वेसनहरू हामी लिएर आउनेछौँ र यहाँहरूले आन्सर दिनुपर्ने हुन्छ। त्यसको लागि कल गर्न सक्नुहुनेछ 0815 115 122 नम्बर। यो कार्यक्रम आगामी शनिबार रहनेछ र भाइ बहिनीहरू धेरैभन्दा धेरै भाइ बहिनीहरू सहभागी हुन सक्नुहुन्छ। अहिलेको लागि नम्बर डायल गर्नु 0815 115 122 यो नम्बर खुल्ला छ र नम्बर डायल गर्दै गर्नु 0815 115 122। हामी फेरि पनि एउटा छोटो बालगीत सुन्छौँ र बालगीत सुनिसकेपछि छोटो व्यापारिक विश्राममा जान्छौँ। छोटो व्यापारिक विश्राम र टाइम चेकपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम छोडेर कतै नै जानुहोला। अहिलेको लागि तपाईँको लागि छोटो बालगीत स्वीकार्नुहोस् है त।
1: बीर डेंटल
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: के गर्ने होला अब,
1: सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Telefonia. Extreme energy drink.
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस् आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस् उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस् यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस् यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस् त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस् यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस् तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस् अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा हजुर बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ यामाहा चंगा छे जितको नया अपग्रेड यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस् यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस् हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस् अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921 यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा
4: ओहो दसैँ तिहार आइसक्यो नयाँ सोफा चाहियो नि
5: सोफा किन्न कहाँ जाने राम्रो ठाउँ बताइदिनु नि
4: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि
5: अफर के छ उपहार के छ सुनौ न त कुरा
4: दसैँ तिहार झिलिली अफर थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म सोफा किन्दा हात खाली नजाने
5: ए साँच्चै अनि अझ विशेष के छ

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-48-70।
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
3: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
4: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-0-85-49-451।

0: lip on ya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
3: खुशीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081536465, 98239-80665 र 98482-80465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
5: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
0: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 10 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
0: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: रंग बहार, रंग बहार,
11: बर्जर संगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
10: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्सले।

0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
0: बर्जर पेन्स।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9861414199।
5: होइन, के भयो आज भोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
6: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
5: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
6: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
5: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, बिगी एमएस, सिएमएस एन्ड इडी, युपी, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 493 7009, नेपाली नम्बर +97797014499000।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
3: आजै रोजौ है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिङ्गापुर होलसेल मल
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज

0: जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
5: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।

यो छोटो व्यापारिक विश्राम र बालगीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्ण सार एफएम 94.5 को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण सार एफएम 94.5 मार्फत सुन्नुहुन्छ भने अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org/rnp हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94.5 अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू अब नि फटाफट नम्बर डायल गर्नु 0815-1182 नम्बर यहाँको लागि खुल्ला छ। यहाँहरूमा प्रतिभा छ भने यो नम्बरमा कल गरेर यहाँले प्रतिभा सुनाउन सक्नुहुन्छ। र यहाँहरूलाई यहाँहरूको लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। त्यही भएर फटाफट नम्बर डायल गर्नु 0815-1182 नम्बर यहाँको लागि खुल्ला नै छ। र यदि हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, प्रतिभा सुनाउन सक्छु र प्रतिभा सुनाउने इच्छा गर्नुभएको छ भने नेपालगञ्ज वरिपरि रहेका भाइ बहिनीहरू हुनुहुन्छ भने हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नु होला। कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, छोडिएको नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नु होला र अहिलेको लागि नम्बर डायल गर्नु 0815-1182 नम्बर यहाँको लागि खुल्ला नै छ। र भाइ बहिनीहरू मैले निरन्तर जानकारी गराइरहेको छु, अब आउने शनिबार हामी यहाँहरूसँग एउटा विशेष गेम खेल्नेछौँ, क्विज गेम खेल्नेछौँ। सामान्य ज्ञानसँग सम्बन्धित क्वेसनहरू लिएर आउनेछौँ यहाँको लागि। र यो क्वेसनहरू यहाँहरूले पक्कै पनि यहाँहरूले क्वेसन आन्सर गेम खेल्न सक्नुहुनेछ हामीसँग जोडेर। त्यो कार्यक्रम आउने शनिबार रहनेछ र पक्कै पनि धेरैभन्दा धेरै भाइ बहिनीहरू सहभागी हुन सक्नुहुन्छ। सानसाना भाइ बहिनीहरू नै सहभागी हुनुपर्नेछ। कक्षा बाह्रसम्म अध्ययनरत भाइ बहिनीहरू, 18 वर्ष क्रस नगरेका भाइ बहिनीहरू सहभागी हुन सक्नुहुनेछ। र यदि यहाँहरू कार्यक्रम सुन्दै हुनुहुन्छ भने यहाँहरूले आफ्नो साथीहरू, आफ्नो भाइ बहिनीहरूलाई पनि जानकारी गराउनु होला अबको शनिबार यसो कार्यक्रम आउनेछ भनेर। र धेरैभन्दा धेरै भाइ बहिनीहरू सहभागी गराउने हाम्रो चाहना छ, इच्छा छ। त्योभन्दा धेरै भाइ बहिनीहरू सहभागी हुनेछ भन्ने पूर्ण आशा पनि छ भनेर यहाँहरूलाई जानकारी गराउन चाहन्छु भन्न चाहन्छु। र पक्कै पनि धेरैभन्दा धेरै भाइ बहिनीहरू सहभागी हुनुहोला र सहभागी भएर आफूमा रहेको क्षमतालाई देखाउनुहोला। आफूमा रहेको जुन ज्ञान छ त्यो ज्ञानलाई पक्कै पनि यहाँहरूले देखाउने अवसर पाउनुहुनेछ, त्यो देखाउनुहोला। यदि सामान्य ज्ञानसँग सम्बन्धित क्वेसन आन्सरहरू हेर्ने गर्नुभएको छ र सामान्य ज्ञानमा रुचि राख्ने गर्नुभएको छ भने पक्कै पनि आगामी शनिबार आउने कार्यक्रम बाल प्रतिभामा यहाँहरू सहभागी भएर जोडिएर पक्कै पनि आफ्नो क्षमता देखाउन सक्नुहुनेछ भाइ बहिनीहरू। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815-1182। र हाम्रो कार्यक्रम सकिसकेपछि भिडियोमा पनि अपलोड हुनेछ। कार्यक्रम जस्तो लाग्छ त्यस्तै चलाउँछ भाइ प्रतिक्रियाको लागि रेडियो कृष्ण सार एफएम 94.5 अफिसियल फेसबुक पेज र युट्युब च्यानलमा भिडियो अपलोड हुनेछ। त्यहाँ गएर कार्यक्रम हाम्रो सुन्न र हेर्न सक्नुहुनेछ र कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्न सक्नुहुनेछ। जस्तो लाग्छ त्यस्तै चलाउँछ एवं प्रतिक्रियाको लागि र प्रत्यक्ष कलमा पनि जोडिएर चलाउँछ एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि 0815-1182 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह एवं प्रतिक्रिया दिनुहोला। यहाँको सल्लाह सुझाव एवं प्रतिक्रिया हामीलाई निकै आवश्यक छ, खाँचो छ र यहाँको सल्लाह सुझाव एवं प्रतिक्रियाले हामीलाई अगाडि बढ्न सहज हुनेछ र कार्यक्रमलाई अझै राम्रो गराउन मद्दत हुनेछ भन्ने पनि यहाँहरूलाई भन्न चाहन्छु। त्यही भएर पक्कै पनि यहाँको सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि हामी पूर्ण आशावादी छौँ र सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहुनेछ भन्ने पूर्ण आशा छ हामीलाई र पक्कै पनि दिनुहोला भन्न चाहन्छु भाइ बहिनीहरू। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815-1182। दसैँ आउन लागिसकेको छ र भोलिबाट दसैँ विशेष चहल पहल पक्कै पनि सुरु हुनेछ। सबैजनाको घर घरमा घटस्थापनाको स्थापना गरिनेछ भने, जमराहरू राख्नेछ भने, तराईतिरका क्षेत्रहरूमा दुर्गा पूजाको स्थापना गरेर दुर्गा पूजा गरिनेछ भन्ने पनि मैले जानकारी अगाडि नै गराइसकेको छु। र पक्कै पनि भोलिबाट हामी सबैजनाको घर घरमा, गाउँ गाउँमा, टोल टोल छर छिमेकमा पक्कै पनि दसैँको चहल पहल बढ्नेछ, दसैँको रौनकता बढ्नेछ र दसैँमय हुनेछ भन्ने लाग्छ र हुने पनि छ भाइ बहिनीहरू। र तपाईँहरूकोतिर के कस्तो छ, कतिको चहल पहल छ, के भइरहेको छ अहिले, पक्कै पनि हामीसँग जोडिएर कुराकानी गर्न सक्नुहुन्छ। त्यसको लागि कल गर्नुहोस्, स्टुडियोको नम्बर खुल्ला छ र यहाँहरूकोतिर कतिको रमाइलो हुँदैछ, कतिको तयारी छ र कस्तो छ पक्कै पनि जानकारी गराउन सक्नुहुन्छ भाइ बहिनीहरू। त्यसको लागि कल गर्नुहोस् 0815-1182। तपाईँ कल गर्नुहोस्, म छोटो प्रतिभा आफ्नो नै सुनाउँछु। यहाँहरूको कल आज खासै आइरहेको मैले देखिरहेको छैन, त्यही भएर म छोटो प्रतिभा आफ्नो नै सुनाउँछु। कार्यक्रम बाल प्रतिभा भएको भएर हामी यहाँहरूलाई प्रतिभा नै सुनाउनेछौँ, प्रतिभा नै सुनाएर रमाइलो गराउनेछौँ यहाँहरू सहभागी नहुनु भएको खण्डमा। र पक्कै पनि यहाँहरूले कल गर्नुभयो भने त हामीसँग कुराकानी हुने नै छ, त्यही भएर प्रयास गर्नुहोस्, कल गर्नुहोस्। कल गर्नुभयो भने कुराकानी गर्नेछौँ, कुराकानी हुनेछ र कल नगर्नुभएको खण्डमा हामी यहाँहरूलाई प्रतिभा सुनाएर रमाइलो गराउनेछौँ। त्यसै अन्तर्गत यो मेरो छोटो प्रतिभा यहाँहरूलाई कस्तो लाग्छ, त्यो पनि सल्लाह चाहिँ प्रतिक्रिया दिनुहोला। अहिलेको लागि मेरो छोटो प्रतिभा यस्तो छ, सुन्नुहोला है।

यो छोटो प्रतिभा यहाँहरूको लागि थियो। कस्तो लाग्छ त्यसलाई जब प्रतिक्रिया दिनुहोला है तपाईँ पनिहरू। र तपाईँ पनि कल गर्नु सुनेको छ 4582 नम्बर खुल्ला छ, त्यहाँहरूमा यस्तै गरी प्रतिभाहरू छ गीत गजल मुक्तक साहित्य चुटकिला कविता र स्पेजहरू दिनुहुन्छ भने तपाईँ पनि कल गर्नु सुनेको छ 4582 नम्बर यहाँको लागि खुल्ला छ। र मेरो छोटो आग्रह के छ भने जति पनि शिक्षक सर म्याडमहरू सुन्दै हुनुहुन्छ, यदि नेपालगञ्जमा रहनुभएको शिक्षक सर म्याडमहरू हुनुहुन्छ, विद्यालयमा अध्ययनरत अध्ययन गराइरहनु हुने सर म्याडमहरूले सुन्दै हुनुहुन्छ भने पक्कै पनि यहाँहरूको विद्यालयमा रहनुभएको यस्तै गरी प्रतिभावान व्यक्तिहरू हुनुहुन्छ, प्रतिभावान भाइ बहिनीहरू हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिएर आफ्नो विद्यालयमा रहनुभएको प्रतिभावान व्यक्ति विद्यार्थीहरूलाई हामीसँग जोडाएर हाम्रो स्टुडियोसँगै पठाएर प्रतिभा उजागर गर्नमा यहाँहरूले सहजता प्रदान गर्न सक्नुहुनेछ। र उहाँहरूलाई जुन अवसर छ त्यो अवसरको सदुपयोग गराउनको लागि पनि शिक्षक सर म्याडमहरूको विशेष आवश्यक छ, खाँचो छ र यहाँहरूको जिम्मेवारी हो। त्यही भएर यदि यहाँहरूको विद्यालयमा प्रतिभा भएको व्यक्तिहरू प्रतिभा भएको भाइ बहिनीहरू हुनुहुन्छ, गीत गजल मुक्तक चुटकिला शायरी कविता र स्पिचहरू दिन सक्ने भाइ बहिनीहरू हुनुहुन्छ भने पक्कै पनि अझ अवसरको सदुपयोग गराउनु होला, राम्रो स्टुडियोसँगै पठाउनु होला भन्न चाहन्छु जति नै शिक्षक सर म्याडमहरू सुन्दै हुनुहुन्छ। र पक्कै पनि पठाउनु हुनुहुन्छ भने पुनः आशा सर भाइ बहिनीहरू आफै पनि सुन्दै हुनुहुन्छ भने आफै पनि कल गरेर कन्ट्याक्ट गरेर हामीसँग जोडेर आफै पनि आउन सक्नुहुन्छ। 0184-5151 नम्बरमा पनि कल गर्न सक्नुहुन्छ कार्यक्रम सकिसकेपछि भने कार्यक्रमको अन्त्यमा हामीले छोड्ने नम्बरमा पनि कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर त्यो नम्बरमा पनि कल गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र भाइ बहिनीहरूलाई जुन अवसर छ यो अवसरको सदुपयोग गर्नुहोला, अवसर तपाईँहरूलाई छ अवसर पक्कै पनि सदुपयोग गर्नुहोला र स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउनु होला भन्न चाहन्छु भाइ बहिनीहरू। र अहिलेको लागि नम्बर खुल्ला नै छ, डायल गर्नु सुनेको छ तपाईँलाई, कल गर्दै गर्नुहोस्। हामी छोटो गीत नै सुन्छौँ, गीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो खिचिसारे छोटो कतै नजानु अहिलेको

0: यो छोटो बाल गीतपछि पुनः यहाँलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94.5 को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र भाइ बहिनीहरू अब भने फटाफट नम्बर डायल गर्नु 0184 15 122 नम्बर यहाँको लागि खुल्ला छ। यहाँहरूमा प्रतिभा छ भने पनि यो नम्बरमा कल गरेर हामीसँग जोडेर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि नम्बर खुल्ला छ, फटाफट नम्बर डायल गर्नु 0184 15 122। र भाइ बहिनीहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94.5 को प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा अनलाइनका माध्यमहरूमा पनि आइरहेको छ। पश्चिम नेपालको क्षेत्रमा रेडियो कृष्णसार एफएम मार्फत आइरहेको छ भने अनलाइनका माध्यम www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स मार्फत सुन्न सक्नुहुन्छ संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बाल प्रतिभा। र कार्यक्रम सकिसकेपछि हामी भिडियो पनि अपलोड गर्नेछौँ। रेडियो कृष्णसार एफएम 94.5 को अफिसियल फेसबुक पेज र युट्युब च्यानल छ, दुवै ठाउँ हामी भिडियो अपलोड गर्नेछौँ। त्यहाँ गएर पनि कार्यक्रम सकिसकेपछि भिडियो हेर्न र सुन्न सक्नुहुन्छ। जस्तो लाग्छ त्यसलाई जब प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्नु होला र यहाँको कमेन्टलाई हामी मध्यनजर गर्दै कार्यक्रमलाई अझै उत्कृष्ट बनाउने जमर्को गर्नेछौँ। र पक्कै पनि त्यो हामीले आफ्नो फोटो गर्नेछौँ। र भाइ बहिनीहरू एवं श्रोताहरूले कार्यक्रम हेरेर कमेन्ट बक्समा गएर कमेन्ट छोड्नु होला र यहाँको कमेन्टलाई हामी मनन गर्दै कार्यक्रमलाई अगाडि बढाउनेछौँ। र कार्यक्रम सम्बन्धी सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने कलमै पनि जोडेर सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोकै टेलिफोन नम्बर 0184 15 122 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाको लागि यहाँहरूले प्रतिक्रिया दिन सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि कल गर्नुहोला भाइ बहिनीहरू एवं श्रोताहरूले। र यसको लागि भाइ बहिनीहरूले नम्बर डायल गर्नु 0184 15 122 नम्बर खुल्ला छ। यहाँमा प्रतिभा छ, गीत गजल मुख चुर्किला साइडी कविता र स्पिचहरू दिनुहुन्छ भने तपाईँले कल गर्नुहोस् र आफ्नो प्रतिभा देखाउन सक्नुहुनेछ। जसको लागि कल गर्नुहोस् यो नम्बर खुल्ला नै छ भाइ बहिनीहरूको लागि। र हामी अहिले रेडियो कृष्णसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ, बिलासपुर स्थित रेडियो कृष्णसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ। र भाइ बहिनीहरू तपाईँहरू नेपालगञ्ज वरिपरि हुनुहुन्छ, नेपालगञ्जमा हुनुहुन्छ र हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, प्रतिभा सुनाउन सक्छु र स्टुडियोसम्म जाने मन छ र आउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। छोडिएको नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र कार्यक्रम अन्त्यसम्म सुनेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला भाइ बहिनीहरूले। र मैले जानकारी गराइरहेको छु निरन्तर आगामी शनिबार हामी यहाँहरूसँग विशेष क्विज गेम खेल्नेछौँ। कार्यक्रम बाल प्रतिभामै 9:30 देखि 11 बजीसम्म नै लिएर आउनेछौँ र सामान्य ज्ञानसँग सम्बन्धित क्वेसनहरू लिएर आउनेछौँ र क्विज गेमहरूसँग हामी खेल्नेछौँ र पक्कै पनि एकजनालाई विजेता हामी घोषणा गर्नेछौँ। विजेतालाई विशेष प्राइस रहनेछ भाइ बहिनीहरू र धेरैभन्दा धेरै भाइ बहिनीहरू जोडिनु होला र यहाँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो साथीभाइहरूलाई पनि जानकारी गराउनु होला र आफ्नो साथीभाइहरूलाई पनि जानकारी गराएर आगामी शनिबार धेरैभन्दा धेरै भाइ बहिनीहरू जोडिने तयारी गर्नुहोला, जोडिनु होला भन्न चाहन्छु। यदि सामान्य ज्ञानसँग सम्बन्धित क्वेसनहरू हेर्ने गर्नुभएको छ र सामान्य ज्ञानमा रुचि राख्नुहुन्छ भने पक्कै पनि जोडिनु होला भाइ बहिनीहरू। र अरूको लागि नम्बर डायल गर्नु 0184 15 122 नम्बर खुल्ला छ। यो नम्बरमा कल गरेर यहाँमा प्रतिभा छ भने सुनाउन सक्नुहुनेछ। भन्दा अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ। तपाईँ नम्बर डायल गर्दै गर्नु 0184 15 122 नम्बर यहाँको लागि खुल्ला छ। हामी छोटो व्यापारिक विश्राममा जान्छौँ। छोटो व्यापारिक विश्राम र बाल गीत सुनिसकेपछि पुनः आउनेछौँ। तपाईँ नम्बर डायल गर्दै गर्नु 0184 15 122 है दाइको लागि छोटो व्यापारिक विश्राम।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: Toilet Pony, yeah. Extreme energy drink.
1: नमस्ते दाई.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1472 र 98-224-5478।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: यामाहा ब्लु फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लु फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
11: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
12: ओहो बाजे, अब उता आएन,
11: ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
9: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
12: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके, सम्पर्क नम्बर 081414007 र 98482363089।
13: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
14: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
15: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
14: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
15: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
16: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
14: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
15: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
16: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98614169।
17: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
18: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
19: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
18: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।

0: छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
1: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
0: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
1: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
2: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
3: ए तिमी यति चिन्तित किन के भयो फेरि
2: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
3: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
2: कस्तो खबर
3: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
2: ए साँच्चै
3: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
2: ए त्यो त झन् राम्रो
3: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
2: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
3: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
2: यो त पुरा प्याकेज जस्तै भयो नि
3: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
2: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
3: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: sip on ya.
1: Extreme energy drink.
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
2: विजयादशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।

0: रङ्गा उदैदेश मेरो एभरेस्ट।
1: नमस्ते दाइ।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
7: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
6: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
7: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
6: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
7: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
6: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
5: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
7: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
7: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
7: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
6: सम्पर्क नम्बर 081-535-717।
8: बीर डेन्टल, बीर डेन्टल, बीर डेन्टल।
9: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
10: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने गराउने, पिप बग्ने, मुख गराउने र दाँत हल्लिने समस्याको उपचार। पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने। दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
9: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
10: फोन नम्बर 081-532-375।
11: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
12: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
13: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
14: यो कृष्ण सार FM
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

यो छोटो व्यापारिक विश्रामपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णचार्य एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र भाइ बहिनीहरू अब भने फटाफट नम्बर डायल गर्नु 081-415-122 यो नम्बरको लागि खुल्ला छ। कार्यक्रमको अन्त्य अन्त्यमा हामी पनि छौँ र यदि कल गर्नुभएको खण्डमा हामी एकजनासँग सम्भवतः कुराकानी गर्नेछौँ र कल नगर्नुभएको खण्डमा हामी यहाँबाट बिदा मागेर जानुपर्ने हुन्छ। त्यही भएर ती कल गर्न चाहनुहुन्छ, कल गर्नुहुन्छ भने कल गर्नुहोस्, फटाफट नम्बर डायल गर्नु 081-415-122 नम्बरको लागि खुल्ला छ। हेरौँ आजको अन्तिम कलरको हुनुहुन्छ, लक्की कलरको हुनुहुन्छ, पक्कै पनि अवसर यहाँलाई छ। 081-415-122 नम्बरमा कल गर्नुहोस् र तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम तपाईँ अनलाइनका माध्यमहरूबाट पश्चिम नेपालका क्षेत्रमा रेडियो कृष्णचार एफएम 94 मेगाहर्ज भन्ने अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र कार्यक्रम सकिसकेपछि हामी भिडियो अपलोड गर्नेछौँ युट्युब च्यानल छ रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको भनी रेडियो कृष्णचार एफएम 94 मेगाहर्जकै आफ्नै अफिसियल फेसबुक पेज छ। हामी दुवै ठाउँमा भिडियो अपलोड गर्नेछौँ, त्यहाँ गएर कार्यक्रम सकिसकेपछि भिडियो हेर्न तथा सुन्न सक्नुहुन्छ भने कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्न सक्नुहुन्छ। यहाँको कमेन्टलाई हामी मध्यनजर गर्दै कार्यक्रमलाई अझै अगाडि बढाउनमा हामीलाई सहज हुनेछ भन्ने अन्य पनि सल्लाह सुझाव प्रतिक्रिया छ र प्रत्यक्ष कलमै जोडिएर सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि 081-415-122 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाको लागि यहाँहरूले कल गर्न सक्नुहुन्छ। 081-415-122 नम्बर खुल्ला नै रहनेछ भाइ बहिनीहरू, रहेको लागि खुल्ला छ नम्बर 081-415-122 नम्बरमा कल गर्नुहोस्। यहाँहरूमा प्रतिभा छ भने गीत गजल मुक्तक चुटकिला शायरी कविता स्पिचहरू दिनुहुन्छ भने पक्कै पनि यो नम्बरमा कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ भाइ बहिनीहरूले। र मैले निरन्तर जानकारी गराइरहेको छु, अब आउने शनिबार हामी यहाँहरूसँग क्विज प्रोग्राम लिएर आउनेछौँ, बाल प्रतिभामै क्विज गेम खेलाउनेछौँ यहाँहरूलाई र हामी सामान्य ज्ञानसँग सम्बन्धित क्वेसनहरू लिएर आउनेछौँ, त्यो क्वेसनहरूको जवाब यहाँहरूले दिनुपर्ने हुन्छ र कार्यक्रमको अन्य नियमहरू र कार्यक्रमको स्वरूपहरूको बारेमा मैले आउने शनिबार नै जानकारी गराउनेछु। अहिलेको लागि सहभागी हुनको लागि यहाँबाट जानकारी गराइरहेको छु, यदि सहभागी हुन चाहनुहुन्छ भने यहाँहरू पनि सामान्य ज्ञानमा रुचि राख्नुहुन्छ, सामान्य ज्ञानमा दखल हुनुहुन्छ र सामान्य ज्ञान सम्बन्ध सामान्य ज्ञानसँग सम्बन्धित क्वेसनहरू हेर्ने गर्नुभएको छ भने पक्कै पनि आउने शनिबार यहाँहरूले हामीसँग जोडेर यहाँहरू हामीसँग गेम खेल्न सक्नुहुन्छ। र यदि कार्यक्रम यहाँहरू सुन्दै हुनुहुन्छ भने आफ्नो भाइ बहिनीहरूलाई, आफ्नो साथीहरूलाई जानकारी गराएर अन्य साथीहरूलाई पनि जोडाउने अवसर यहाँहरूले दिन सक्नुहुनेछ र उहाँहरूलाई पनि जानकारी गराउनुहोला। रेडियो कृष्णचार एफएममा अब आउने शनिबार कार्यक्रम बाल प्रतिभामा क्विज गेम खेलाउनुहुनेछ भन्ने कुरा र पक्कै पनि हामी क्विज गेम खेलाएर कार्यक्रमको अन्त्यमा एकजनालाई विजेता घोषणा गर्नेछौँ र विजेतालाई विशेष प्राइज रहनेछ। त्यो मैले कार्यक्रमको शुभारम्भमै जानकारी गराइरहेको थिएँ, जानकारी गराइरहेको छ भाइ बहिनीहरू र हामी धेरैभन्दा धेरै भाइ बहिनीहरू जोडिनुहुनेछ भन्ने पूर्ण आशा छ र जोडिनुहोला भनेर भन्न चाहन्छु भाइ बहिनीहरू। र यस कार्यक्रम हाम्रो सुन्नुहोला, हामी अबका श्रृङ्खलाहरूमा यस्तै यस्तै यहाँहरूलाई अपर्च्युनिटीहरू लिएर आउनेछौँ, यहाँहरूलाई यस्तै यस्तै गेमहरू खेलाउनेछौँ र प्रतिभाहरू पनि सुन्नेछौँ भाइ बहिनीहरू। त्यसै अनुसार दसैँ विशेष कार्यक्रम हामी शनिबार लिएर आउनेछौँ, यहाँहरूलाई क्विज गेम खेलाउनेछौँ भाइ बहिनीहरू। र तपाईँ पनि हाम्रो कार्यक्रमलाई प्रायोजन गर्न चाहनुहुन्छ र आफ्नो विभिन्न दसैँ विशेष पर्वहरू र विभिन्न बर्थडेहरूमा लगायत विभिन्न शुभ कार्यहरूमा हाम्रो कार्यक्रमलाई प्रायोजन गर्न चाहनुहुन्छ, कार्यक्रमलाई प्रायोजन गर्न चाहनुहुन्छ भने पनि हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिन सक्नुहुनेछ। कार्यक्रमलाई प्रायोजन गर्न चाहनुहुन्छ भने आफ्नो बर्थडेको उपलक्ष्यमा, विभिन्न पर्वहरूको उपलक्ष्यमा, विभिन्न शुभ कार्यहरूमा या खुसियालीमा यहाँहरूले यदि प्रायोजन गर्न चाहनुहुन्छ भने र भाइ बहिनीहरू हाम्रो स्टुडियोसम्म आउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा पनि सुनाउन सक्नुहुन्छ भाइ बहिनीहरू। नेपालको वरिपरि रहेका भाइ बहिनीहरू हुनुहुन्छ भने भन्दै अहिलेको लागि फटाफट नम्बर डायल गर्नुहोस् 081-415-122। हामी कार्यक्रमको अन्त्य अन्त्यमा पुगिसकेको सङ्केत मैले प्राविधिक पक्षबाट पाइरहेको छु भने अब हामी यहाँहरूको फोन कल सम्भवतः लिन सक्ने छैनौँ भाइ बहिनीहरूको भन्दै यतिन्जेल सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैजनालाई धेरैदेखि धन्यवाद दिन चाहन्छु। कल त ट्राई गर्नुभयो, कल लागेन र कतिको कल लाग्यो यहाँहरूलाई पनि धेरैदेखि धन्यवाद दिन चाहन्छु र कल नलागे खण्डमा यहाँहरू दुःख नमान्नुहोला, आगामी श्रृङ्खलामा फेरि पनि हामी यहाँहरूसँग कुराकानी गर्नेछौँ, दुःख नमान्नुहोला, फेरि यहाँहरूलाई अवसर रहनेछ, फेरि यहाँहरूसँग हामी कुराकानी गर्नको लागि आउने रहेछौँ भन्दै यति सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यदि स्टुडियोसम्म आउन चाहनुहुन्छ भने हामी नम्बर छोड्दैछौँ, यो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। यसको लागि नम्बर यसरी छ, टिप्नुहोला है त 9768248501 9768248501 यो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ भाइ बहिनीहरूले।
भने चाहिँ अब हामी यहाँबाट बिदा मागेर जानुपर्ने हुन्छ। यति सुनेर साथ दिनुभएको सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। कल ट्राई गर्नुभयो, कल गर्नुभयो, कल लागेन, कतिको कल लाग्यो, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई प्राविधिक कक्षामा रहेर साथ दिनुभएको बिन्दुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। भन्दै आज कार्यक्रमबाट म अर्जुन पनि बिदा हुन्छु। यसपछिको रेडियो कृष्ण सार एफएमको नियमित कार्यक्रम 11 बजे गीत सुन्न सक्नुहुन्छ, 12 बजे नेपालको गीत सुन्न सक्नुहुनेछ। रेडियो कृष्ण सार एफएम सुन्दै रहनुहोला। र दसैँ पनि आउँदैछ, दसैँलाई रमाइलोको साथ हर्षोल्लास साथ मनाउनु होला भन्न चाहन्छु। भन्दै मलाई टेलिकेसन कक्षामा रहेर साथ दिनुभएको बिनुजीलाई फेरि पनि हृदयदेखि धन्यवाद दिँदै म अर्जुन बिदा हुन्छु। अन्तिम गीत सुन्नु होला, इन्जोय गर्नु होला भन्दै अलिको लागि बिदा हुन्छु। हस् त, नमस्ते, बाई बाई।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान, सिङ्गापुर होलसेल।

0: जाँच गराएर आएको
1: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
4: हाम्रा विशेषताहरू
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
4: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञ
3: आजोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाजोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
4: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
5: यो कृष्ण सार FM
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: Liponia. Extreme energy drink.
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंस।
8: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
2: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
8: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
2: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
8: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
2: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
8: ठेगाना अस्पताल रोड भी2 मलको अगाडि बहराइच। आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा व्हाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Bunny, yeah.
1: Extreme energy drink.
2: नमस्ते दाइ.
3: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
2: विदेश जान आटेको दाइ, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
3: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NICSEA बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
7: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
8: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
8: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
7: सम्पर्क नम्बर 081-535-717।

0: रंगाउ दैदेस मेरो एभरेस्ट
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: ए बुढी माउ नरिसाउ क्या केटी लछिनकी छ
1: खुब छे लछिनको अहिले मागेर बिहा गरेको भए ठुलो तिलरी पाइन्थ्यो नि
0: आउँछ कि आउँछ

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98 0 85 49 451।

0: Go le ponia. Extreme energy drink.
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस् आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस् उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस् यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस् यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस् त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस् यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस् तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस् अनि यामाहा लैजाउ घरमा नागरिकताकै भरमा हजुर बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ यामाहा चंगा छे जितको नयाँ अपग्रेड यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस् यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस् हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस् अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921 यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम काकाँदो नेपालगञ्जमा

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बराजियाउ
1: सुविसु अपर्चुनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्चुनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 एमबिपिएस इन्टरनेट र क्लियर टिभीको फुल एचडी प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी एचडी च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरुद्ध बिपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढेको दूरसञ्चार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कारवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द्व प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सिजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा। 250 भन्दा धेरै रेल सेवाहरू अब रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सडक खण्डमा ब्याक कटिङ अर्थात् भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सडक पूर्ण रूपमा खुल्ने सडक विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सडक भासिएको हो। गलौदीमा हिजो बेलुकादेखि सडक अवरुद्ध छ। सडक अवरुद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अल्पत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाडी ओहोर दोहोर गर्छन्। दशैंका बेला योभन्दा पनि तिब्बर संख्यामा गाडी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोसीको बाढीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भासिएको थियो। भासिएको सडक 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढी पहिरोको कारण पनि झण्डै 5 दिन सडक अवरुद्ध भए पहिरोको कारण पनि झण्डै 5 दिन सडक अवरुद्ध भएको

1,554 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो। खड्गीले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता, आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्नु भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मुनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै दूरसञ्चार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसञ्चार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कारवाही गरिने चेतावनी दिएको छ। अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इजरायल ठगी प्रकरणमा काङ्ग्रेस केन्द्रीय सदस्यकी उम्मेद्वार खड्का पक्राउ, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: तोफाहप नेपालगंज फोन नंबर 97051 48 70।
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्सले

नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरुद्ध बिपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढेको दूरसञ्चार प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली काँग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्गालाई पक्राउ गरेको छ। खड्गाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। ठगी प्रकरणमा खड्गाको समेत संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवहराले जानकारी दिनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्गाको नाम समेत अनुसन्धानमा जोडिएको थियो। सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौलागाईलाई यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै 2,50,00,000 रुपियाँ ठगी गरेको आरोप छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौं महाधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो। महोत्तरीको बर्दिवास तीन गौरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेशसभाका सभामुख रामाशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्यसहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणासहित आज महाधिवेशन समापन हुँदैछ। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै अहिले वृहत प्रदर्शन सुरु भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित 600 धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दिन स्टेशनबाट आउजाउ गर्ने 250 धेरै रेल सेवाहरू पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सडकमा अवरोधक राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रहरीले ऱ्याली गर्न अनुमति दिएको छैन। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित विदाई गर्नुभयो। जापानको आइची नायोगमा आउँदो कार्तिक 1-7 अर्थात् अक्टोबर 18-24 हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाडी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिको 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पलेसा गोवर्धनले चीनको हान्जाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरुद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरुद्ध बिपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढेको दूरसञ्चार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कारवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा। 250 धेरै रेल सेवाहरू रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081 532 375।

0: रंगाउ देश मेरो एवरेस्ट
1: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
2: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
3: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97439799000।
4: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
5: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
4: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
5: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
6: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
7: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
8: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
9: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081414007 र 98482363899।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: कोयले पानी एक्सट्रीम एनर्जी ड्रिंक।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: मन पर्यो त पर्यो,
5: जब से तुमको देखा है
6: सिंगापुर होलसेल,
7: नेपालगञ्ज सेतु बिकट चोक,
4: सिंगापुर होलसेल,
7: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी क्या दामी।
8: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
9: आजै रोजौ है,
7: मन पर्यो त पर्यो पर्यो,
6: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
7: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
10: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू, साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97 0 90 38 739 र 97 0 45 98 921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
8: होइन, के भयो आज भोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
11: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
8: अपरेसनको डरले उपचार नै नगर्ने, अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
11: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
8: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउँ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेशन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 493 7009, नेपाली नम्बर +977 970 144 99 00। अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने, तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
11: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
8: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ KG MU लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, MBBS MES MCS न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
11: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
8: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर TB, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
11: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
8: ठेगाना अस्पताल रोड, V2 मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192216 11। त्यसै गरी नेपाली नम्बर 97692 49329। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
3: खुसीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: यामाहा ब्लू फेस्ट, यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र, तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो, न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेंज इवेंट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारकाडो नेपालगंजमा।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहनाअनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
3: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके।
2: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: नमस्ते दाई.
3: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
2: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
3: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिम पट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेन्स।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
12: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानादो नेपालगञ्जमा रहेको यामा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045898921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा।

0: Telefonia. Extreme energy drink.
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
1: उपलब्ध सेवाहरू:
2: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
1: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
2: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
3: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बराजियौ
1: होइन कौशल्य मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज।

0: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
1: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
0: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
1: अफर के छ, उपहार के छ, सुन्नु न त कुरा।
0: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
1: ए साँच्चै? अनि अझ विशेष के छ?
2: दसैँ तिहार झिलिली अफर,
1: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
0: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
1: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 रुपियाँको सोफा निशुल्क।
0: नेपाल भर डेलिभरी, 15 सम्मको ग्यारेन्टी।
1: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97 0511 48 70।
3: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
4: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
3: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
4: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
6: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो, न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक टू ह्विलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
8: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: California. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज।

नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलौँदी खण्डमा अवरुद्ध सडक खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सडक अवरुद्ध भएपछि हेटौँडा मार्ग यात्रुवाहक गाडीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैङ्किङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई सराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको सङ्कट बढ्दो। उडान मार्ग र बासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन। आयोजक सिजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लिगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सडक भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सडक भाँसिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सडकको ब्याक कटिङ गरेर गाडी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सडक विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाडौँ सडक खण्ड अवरुद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आउजाउत गर्ने सवारी साधनको चाप पनि बढेको छ। बडा दशैँको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाडीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रु वाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाडीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना सुरु गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यसअघि गैराती सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ।

0: चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेसनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको बासस्थान सङ्कुचित बन्दै गएका नेपाल पन्छी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात् केवाईसी विवरण अद्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्यबारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पिएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिङ्क, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: दैनिक रूप से तमाम मेयर के विशेषज्ञ लोगन से ओपीडी सेवा होए के साथ तमाम मेयर के सेवा होत रहा जानकारी करावा चाह जात है, जैसे सर्जरी संबंधी संपूर्ण इलाज,
1: प्रसूति और महिला लोगन संबंधी संपूर्ण इलाज,
0: नस और हड्डी रोग संबंधी संपूर्ण इलाज,
1: मस्तिष्क और मानसिक रोग संबंधी संपूर्ण इलाज,
0: चर्म रोग संबंधी संपूर्ण इलाज,
1: नाक कान और गटई संबंधी संपूर्ण इलाज,
0: शुगर ब्लड प्रेशर हृदय रोग पेट छाती कलेजा संबंधी संपूर्ण इलाज,
1: पैथोलॉजी लैब संबंधी संपूर्ण चेक जांच किया जाते है,
0: वीडियो एक्सरे डिजिटल एक्सरे और संपूर्ण सेवा सहित गुणस्तरीय अस्पताल के साथ हैं। हर एक महीना के अंतिम शुक्रवार काठमांडू मेडिसिटी अस्पताल से शुगर और थायराइड रोग के इलाज के खातिर डॉक्टर सुमन बराल आवेग जानकारी भी करावा जाता है।
1: नोट, ई अस्पताल में यहाँ कार्यरत संपूर्ण डॉक्टर लोगन से प्रत्येक महीना के अंतिम शनिवार निःशुल्क ओपीडी सेवा ले साथ जाँच में यहाँ 20% छूट के व्यवस्था किया गया है।
0: संपर्क नंबर 081536465, 98249806665 और 98482804665।
2: मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कडा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवतजावत नियन्त्रण गर्न 45 बढी मेट्रो स्टेसनका ढोका बन्द गर्नका साथै 250 बढी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड जारी राखेको छ। सिजेपीका संस्थापक अभिजित दीपकके नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाटै पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआइएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 बढी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सिजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। मतदाता नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइएको आरोप लगाउँदै सिजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लिगको अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले 5 स्थानको लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16 स्थानको एस्टन भिल्लाले 14 स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10 स्थानको चेल्सीले 17 स्थानको बर्नमाउथसँग खेल्नेछ। आज 11 स्थानको इप्स बीच टाउनले 19 स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 स्थानको सुन्दरल्यान्डले 3 स्थानको ब्राइटन एलबिएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 स्थानको म्यान्चेस्टर युनाइटेडले अङ्कतालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इङ्ग्लिस प्रिमियर लिग अङ्कतालिकाको शीर्ष स्थानमा 15 अङ्कसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अङ्कसहित दोस्रो र ब्राइटन 10 अङ्कसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सडक अवरुद्ध सडक खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सडक अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाडीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि ब्याङ्किङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाइसराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको सङ्कट बढ्दो। उडान मार्ग र बासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 बढी सुरक्षाकर्मी परिचालन। आयोजक सिजेपीका संस्थापक अभिजित लगायत 3,000 धेरै पक्राउ। र प्रिमियर लिगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै

0: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जस्तेज
1: अया कान दुखेर हैरान भइराछ के गर्ने कहाँ जाने होला
2: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812044
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
4: कति अस्पताल धायौँ कति उपचार गरायौँ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
7: नमस्ते दाई
8: नमस्ते नमस्ते धेरै दिन पछि देख्यौ त भाइ
7: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
8: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
11: हाम्रा विशेषताहरू
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
11: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
11: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
10: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
11: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
10: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
11: सम्पर्क फोन नम्बर 081530274 र 98580212
12: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
13: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
12: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
13: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
14: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरोसर्जरी सेवा उपलब्ध छ
15: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
14: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
15: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
14: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
15: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
14: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइज, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493239। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि मेसेज र फोन गर्न सक्नुहुनेछ।

पर्दैन ससुरमा, पर्दैन पर्दैन। यसो म टोयलेट गरेर आउँछु है बुवा। चार हजार बुढाले टन्नै हालेछ नि खाममा योपालि। बुढाको व्यापार राम्रो छ कि क्या हो?

0: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
1: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
0: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
1: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: रंगा उदय देश मेरो एभरेस्ट।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: बीर डेंटल।
4: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
5: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
4: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
5: फोन नम्बर 081-32-375।
6: यो कृष्ण सर एफएम
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: toilet pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081414007 र 98482-63390।
7: यामाहा ब्लु फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र, तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो, न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090-38739 र 97045-98921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम इनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 4 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: नमस्ते दाई
6: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
5: विदेश जान आटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
6: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
9: हाम्रा विशेषताहरू
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
9: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
8: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
9: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
8: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
9: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 822

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
5: मन पर्यो त पर्यो पर्यो।
6: जब से तुमको देखा है
7: सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु बिकट चोक,
5: सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु बिकट चोक, नामै काफी क्या दामी।
9: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
10: आजै रोजौ है।
8: मन पर्यो त पर्यो पर्यो।
7: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
8: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
11: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू, साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97 090 38 739 र 97 045 98 921। यामाहा ब्लू फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
12: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
13: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
1: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-089-49-451।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
6: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
7: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
7: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
7: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
6: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
7: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने विभिन्न मोडलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ नि। जस्तै बिटिई, सिआइसी, आरआइसी सेवा पनि पाइन्छ नि।
6: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
7: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
6: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
7: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके।
6: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
7: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
8: रङ बहार, रङ बहार,
9: बर्जर सँगै उपहारै उपहार,
8: सम्पर्कमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रङ्गाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: अब टाउको तथा नसा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
2: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
1: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
2: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
1: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
2: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
1: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
7: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
8: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
9: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045998921। यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा।
2: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
2: उपलब्ध सेवाहरू:
3: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
2: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
3: सम्पर्क नम्बर 081536667, 98215-97532, 98215-97532। ठेगाना:

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081 532 375।

0: Telefonia. Extreme energy drink.
1: नमस्ते दाइ.
2: नमस्ते नमस्ते. धेरै दिनपछि देख्यौ त भाइ.
1: विदेश नाटकको दाइ प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
2: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: यामाहा ब्लू फेस्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारकाँदो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
7: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
8: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
7: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
8: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
9: बिएस सिलाई मेसिन सप्लाई घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1472 र 98-224-52-478।
10: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: निर्वासित सभापति थापाको भनाई,
1: हामी इतिहासको ब्याज बनाएको होइन, हामी नयाँ इतिहास आफै रच्छौँ, नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशनमा आएका छौँ भनेर ती नौजवान साथीहरूको बिचमा हामी जानेछौँ।
2: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह, सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
0: दिल्लीमा काँग्रेस जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
2: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
3: सुन त मेरो
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.np।
1: हजुरी नजिक गलौदीमा सडक भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सडक भाँसिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सडकको ब्याक कटिङ गरेर गाडी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सडक पुनः सञ्चालनमा ल्याउन सक्दो प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै चल्ने गाडी गलौदीमा सडक अवरुद्ध भएका कारण काठमाडौँमै रोकिएका छन्। यसैबीच मुगलिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आवाज जावत गर्ने गाडीको चाप बढेको छ। दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यात्रुवाहक गाडीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाडीलाई प्राथमिकता दिएको छ। सडक साँघुरो र अप्ठ्यारा घुम्ती भएकाले आलोपालो प्रणाली मार्फत गाडी छाडिएको र कतिपय गाडीलाई 1-2 घण्टासम्म रोक्नुपर्ने अवस्था छ। त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाइ भएका गाडी चल्न दिएको छ भने 10 चक्काभन्दा बढी र 15 टनभन्दा बढी भार भएका मालवाहक गाडीलाई रोक लगाएको छ। यस्तै जीप र विद्युतीय गाडीका लागि भीमफेदी मार्गबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
2: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 3 घण्टामा देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सी सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। ललितपुरको सानेपामा रहेको पार्टी कार्यालयमा उपसभापति र महामन्त्री मतको मतगणना आज दिउँसोपछि सुरु भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराति सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6,584 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात् 6,209 मत प्राप्त गरेर विजयी बन्नुभयो। उहाँका प्रतिद्वन्दी श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई

0: एउटा किसानले नेपाली काङ्ग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ, एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ, वैदेश रोजगारमा गएको साथीले म वैदेश रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने काङ्ग्रेस नेपालमा छ भनेर हामीलाई भरोसा गर्नेछ, त्यस्तो पार्टी हामी बनाउनेछौँ। र ती पार्टीहरू बनाउनका निम्ति हामीले बोलेर हुँदैन, खास हाम्रो कर्मबाट गर्नुपर्नेछ, हामीले एउटा एउटा काम गर्ने तरिका बदल्नुपर्नेछ, त्यो आजैबाट सुरु हुन्छ।
1: यसैबीच राजनीतिक विश्लेषकहरूले यस महाधिवेशनले नयाँपनलाई स्वीकार गरेको टिप्पणी गरेका छन्। साथै असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
2: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, मिनप्रसाद गुरुङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। 3 दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीका वडा स्तरका कमिटीहरूको अधिवेशन आउँदो मङ्सिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मङ्सिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
1: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्देश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैङ्कले यसअघि असोज मसान्तसम्म पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
2: अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत पुनर्स्थापना र पुनर्निर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात् 1,61,75,00,000 रुपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रुपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेन्नी वङसँग भएको द्विपक्षीय वार्तामा बाढीपछिको पुनर्निर्माण, पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढाउन पनि आग्रह गर्नुभएको छ। यसै गरी मन्त्री खनालले फिजी र टुबालुमा आयोजित बैठकमा आउँदो COP31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: फर्निचरदेखि आकर्षक उपहारसम्म सोफा किन्दा हात खाली नजाने।
1: ए साँच्चै, अनि अझ विशेष के छ?
2: दसैँ तिहार झिलिली अफर,
1: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
0: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
1: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
0: नेपाल भर डेलिभरी, 15 वर्षसम्मको ग्यारेन्टी।
1: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-48-70।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
3: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
5: खबर प्रस्तुत गर्यौं
6: नेपाल दर्पणमा। अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौं, आवाजलाई सम्मान गरौं, परिवर्तनको सुरुवात गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लालसना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेकाले आयोगले औँल्याएको छ संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्य सम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ।
5: आज चराहरूको विश्व बसाइसराई दिवस। नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौँ माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झन्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात् बसाइ सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ लार्ड किङफिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेसनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको स्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको आगमन घट्नु जैविक विविधताका लागि खतराको घन्टी हो। त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाटै ठोस नीतिको खाँचो देखिएको छ।
6: सुनसरीको धरान उपमहानगरपालिका उडानमा 20 विष्णु पादुकाका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा बिसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र बिसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र बिसार खेती सुरु गरेको र यसबाट वार्षिक 7 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ। अहिले यस क्षेत्रका 200 भन्दा बढी किसान अदुवा खेतीमा संलग्न छन्। केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णु पादुकाका क्षेत्र विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँचिरहेको स्थानीयवासीको भनाइ छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
5: बागमती सफाई महाअभियान 700 हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतदेखि सुरु भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प, कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले साङ्केतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात् नुहाउन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
6: नेपाल टेलिकमले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छुट र बोनससहितको दशैँ तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटिटिएस इन्टरनेट जडानमा 500 रुपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 MBPSका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जिएसएम मोबाइल ग्राहकका लागि 499 रुपियाँमा दैनिक 5 GB र 699 रुपियाँमा दैनिक 10 GB उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रुपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रुपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समय अवधि 30 दिनको रहनेछ।
5: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात् दशैं सुरु हुँदैछ। नवरात्र सुरु हुने अघिल्लो दिन आज सुर श्राद्धको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृपक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्राद्ध गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
6: दाङमा जङ्गली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघोष्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब परीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघोष्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए। तिनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सक ले मृत घोषणा गरेका प्रहरी नायब परीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
5: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
7: रंग बहार
8: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्सले

0: drip on ya.
1: Extreme energy drink.
2: Coffee ready.
3: Wow, thank you. यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1 को साथ.
4: I love the scent.
3: I love it too. हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ.
4: मङ्गलदीप सेन्ट 3-in-1 perfume like fragrance.

0: अवरुद्ध गरेको छ। सिजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दिन स्टेसनहरूबाट आउजाउ गर्ने 250 भन्दा बढी रेल सेवाहरू पनि रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेसन डिएमआरसीले 45 मेट्रो स्टेसनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। 5 एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली आज जापान प्रस्थान गरेको छ। टोलीमा खेलाडी फलेसा गोवर्धन र रेणु तामाङ सहित 19 खेलाडी प्रशिक्षक र अफिसियलहरू रहेका छन्। जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौडी, जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ। तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले चिनको हाङझाउमा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक जितेकी थिइन्। उनी पेरिस ओलम्पिकमा पनि काँस्य पदक विजेता हुन्। नेपालले यसपटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्गदर्पणको पालो। रङ्गदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
2: आजको रङ्गदर्पण अभिनेता नाना पाटेकरको अभिनय यात्रा र नेपालबाट पाएको मायामा केन्द्रित छ।
3: तुने खाया?
4: माने आधा खिलाया और
3: आधा अपने हिस्से का मेरे लिए भेज दिया है ना? देख छोटू, आज तक मैंने किसी के हिस्से की भूख प्यास नहीं छीनी। जा अपने हाथों से अपने माँ को खिला।
2: नेपाली चलचित्रको विकास हुनु अघि नेपालमा हिन्दी नाटक र चलचित्र हेर्ने चलन थियो। पछि राजदरबारमा भारतीय चलचित्र ल्याएर हेर्न थालियो। जनसेवा जस्ता चलचित्र प्रदर्शन स्थलमा पनि हिन्दी चलचित्र नै देखाइन्थे। 2022 सालमा आमा चलचित्र बनेपछि नेपाली चलचित्र जगतले नयाँ यात्रा सुरु गर्यो। दैनिक जीवनमा हिन्दी भाषा नबुझ्ने कतिपय नेपालीले हिन्दी चलचित्र हेर्दै जाँदा भाषा बुझ्न थाले। त्यसबेला चलचित्रमा प्रस्तुत गरिने कथा वास्तविक जीवन र नेपाली समाजसँग पनि मिल्दाजुल्दा हुन्थे। यही परिवेशमा भारतीय सिने जगतका अद्भुत कलाकार नाना पाटेकर नेपाली दर्शकमाझ प्रिय अभिनेता मध्ये एक बन्नुभयो।
5: चुपकाय चुपकाय, शरम तो तेरे को आनी चाहिए। आज बचाऊंगा, कल कौन बचाने आएगा तेरे को? अरे इज्जत से जीना है तो खुद लड़ना सीखो। ऊपर वाले ने हाथ दिया है, लगे फैलाने। मुंह दिया है, लगे गिड़गिड़ाने। बचाओ बचाओ, कौन आएगा? अरे दांत सिर्फ खाने चबाने के लिए नहीं है, काटो उसको। अरे वो डंडा उठा, फोड़ दे उसका सर, हम तमाशा देखेंगे। क्यों कलम वाली भाई?
2: नाना पाटेकर को कलाकारिता मराठी रंगमंचबाट शुरू भयो। नाटकबाट सुरु भएको उहाँको अभिनय यात्रा सन् 1978 गमन चलचित्र मार्फत ठुलो पर्दासम्म पुग्यो। त्यसपछि सन् 1989 प्रदर्शनमा आएको परिन्दा चलचित्रले उहाँलाई गम्भीर र प्रभावशाली अभिनेताका रूपमा स्थापित गर्यो। फरक संवाद शैली र सशक्त अभिनय उहाँको विशेषता बन्यो।
6: चुनाव जित्ते ही ऐसे गायब हो गया जैसे गधे के सर से सिंग। खूब मारी सबकी, बहुत माल बटोरा। चुनाव लड़ाया हमने, मिनिस्टर बनाया, फूल के खरबूजा बन गया। गाँव मां सड़क नहीं, पानी नहीं, अस्पताल नहीं, ये होटल मां बैठ के मुर्गी तोड़ दारू पियल।
2: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने संवाद बनावटी लाग्दैनथे।
7: देखे, भगवानका दिया सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा ही शर्म है कि किसी भी घर में अगर रिश्ता बनाना चाहूं तो कोई ना नहीं कह सकता।
8: मैं तो एक्साइटमेंट में आकर।
9: अरे एक्साइटमेंट मतलब क्या? कहां बैठा हूं, किससे बात कर रहा हूं, क्या बात कर रहा हूं, समझ में नहीं। कंट्रोल कंट्रोल उदय।
10: अबे ओ दिवाली की फुलझड़ी जला डालूंगा अभी, जानता ना तू किससे बात कर रहा है।
2: नाना पाटेकरको अभिनयमा पात्रलाई जीवन्त बनाउने अद्भुत क्षमता थियो। उहाँको अभिनयले पात्रलाई न्याय गर्नुका साथै आम नागरिकका भावना र आवाजलाई स्वाभाविक रूपमा व्यक्त गर्थ्यो। संवाद लेखनमा समेत उहाँको रुचि र योगदान रहेकाले उहाँका संवादमा आम मानिसले बोल्ने भाषाको प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उत्तिकै माया पाउनुभयो।
11: अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। साला कहाँ भेज रहे हो?
12: कालीगढ़ी भेज रहे दद्दू। महाराज के आदमी आते हैं ना उधर शिकार करने।
2: नाना पाटेकर सादा जीवनशैली रुचाउने कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेसन मार्फत किसानको समस्या समाधान र ग्रामीण समुदायको सहयोगका लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन, समाजसँग पनि भिज्नुपर्छ। चलचित्र विश्लेषक मोहन निरौला:
13: अभिनय यसरी पनि गरिदोर्छ भनेर मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले, चरित्रसँग भिजेर समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
1: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरुद्ध सडक खुलाउने प्रयास जारी, मुगलिन काठमाडौँ सडक अवरुद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाडीलाई प्राथमिकता।
1: काङ्ग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्न आएको नवनिर्वाचित सभापति थापाको भनाई।
0: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह, सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
1: दिल्लीमा काँग्रेस जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, 3 पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
0: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली भर जियौ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Lebonia. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
3: घर रंगाऊ खुशी बनाऊ
2: उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्सले

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक।
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिले जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
4: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू। हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
5: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Koyle Ponya.
1: Extreme energy drink.
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते। धेरै दिनपछि देख्यौ त भाइ।
2: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
1: कफी रेडी।
7: वाउ, थ्याङ्क यु। यो साँझलाई अझ सुगन्धित बनाउँछु मङ्गलदीप सेन्ट 3-in-1 को साथ।
1: I love the scent.
7: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मङ्गलदीप सेन्ट 3-in-1 perfume like fragrance.
8: यामाहा ब्लु फेस्ट। यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-wheelerमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लु फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
9: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
10: त्यसो भए अब टाढा जानु पर्दैन। तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
9: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
10: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि।
9: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
10: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
0: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
10: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 98025-35601 र 98025-35602।
10: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Janta Kebo, 5 doshak dekhi.
1: होइन, के भयो आजभोलि तपाईँलाई? निकै चिन्तित देखिनुहुन्छ नि।
2: के भन्नु खै, केही समयदेखि मलदरमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
1: अपरेसनको डरले उपचार नै नगर्ने? अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन? ल सुन्नुहोस्, यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
2: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
1: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाऊ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास, BEMS, CMS एन्ड ED, UP, भारत, लखनऊ। सम्पर्क नम्बर, भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +977 970 14 499 00।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085549451।

0: जनता केबल पांच दशक देखी।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स।
3: होइन के भयो आज भोलि तपाईँलाई निकै चिन्तित देखिनुहुन्छ नि।
4: के भन्नु खै, केही समयदेखि मलदारमा दुख्ने पोल्ने समस्या छ, बस्न पनि गाह्रो हुन्छ, कसैलाई भन्न पनि लाज लाग्छ, अपरेसन गर्नुपर्छ कि भन्ने डर पनि लागिरहेछ।
3: अपरेसनको डरले उपचार नै नगर्ने, अब त्यस्तो चिन्ता लिनु पर्दैन। तपाईँले कृष्ण क्लिनिकको बारेमा सुन्नु भएको छैन ल, सुन्नुहोस्। यो क्लिनिक रुपैडिया नेपालगञ्ज बोर्डरमा रुपैडिया पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि छ। यहाँ पाइल्स, मलद्वारमा मासु पलाउने, दुख्ने, पोल्ने, एनल फिसर अर्थात् मलद्वारको साइडमा कट लाग्ने, दुख्ने, फिस्टुला अर्थात् मलद्वारको ठाउँमा घाउ हुने र पिपाउने जस्ता समस्याका लागि आयुर्वेदिक उपचारबारे परामर्श पाइन्छ। साथै अण्डको सुनिने, ठुलो हुने वा पानी जम्ने हाइड्रोसिलको समस्याका लागि पनि उपचार सेवा उपलब्ध छ।
4: त्यसो भए अब रोग लुकाएर बस्नुभन्दा एकपटक विशेषज्ञसँगै परामर्श लिनु पर्ला।
3: अवश्य, स्वास्थ्य समस्या लुकाउने होइन, समयमै समाधान खोज्ने हो। हजुर, समस्याको कुरा गर्न नहिचकिचाउ, उपचारका लागि विशेषज्ञसँग परामर्श गरौँ। कृष्ण क्लिनिक रुपैडिहा नेपालगञ्ज बोर्डर रुपैडिहा पुलिस थानाको अगाडि राधे राधे मोबाइल सपको पछाडि। यहाँ बिना अपरेसन 100% ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार पद्धतिद्वारा उपचार गरिन्छ। विशेषज्ञ डाक्टर विश्वास BEMS CMS एन्ड ED UP भारत लखनऊ। सम्पर्क नम्बर भारतीय नम्बर +91 843 49 37 00 9, नेपाली नम्बर +977 970 1449900।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत हादिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
1: ठुला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
0: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
2: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
0: एमालेद्वारा 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। काङ्ग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
3: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
0: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ्न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
3: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फ रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकाभेटर जेसिबीहरू लगाएर काम सुचारु भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठुला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
2: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रोबेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राति केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँकी पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
4: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाडी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढी रहन्छ भोलिको लागि। वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा जस हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ वर्षाको सम्भावना। तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
2: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
5: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले वा हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन, उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरूले जिम्मेवारी प्राप्त गर्नुहुन्छ, तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नुहुन्छ, तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
2: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पङ्गेनी, सीता अधिकारी, धर्मना तप्रप्रसाद शाह, तेजमान कन्दङ्गवा, टङ्क आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडास्तरीयका कमिटीहरूको अधिवेशन आगामी मंगसिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दोकी पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काँस्य पदक जित विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक एकदेखि सात गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न आठ खेलमा 19 खेलाडी सहभागी हुँदैछन्।
1: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेस गर्ने।
1: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
8: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
7: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
9: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
10: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
11: रंग बहार, रंग बहार।
12: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
11: बर्जर पेन्स।
13: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
14: सोफा किन्न कहाँ जाने? राम्रो ठाउँ बताइदिनु नि।
13: नेपालकै नम्बर एक सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
14: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
15: तपाईँ बाढीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईँले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सिडिओ शम्भू प्रसाद रेग्मी।
6: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि लिने नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेस गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने? अब हामीको यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ, ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। तिलसुरीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ। किनभने उता जानलाई सहिलो छैन, अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
15: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानु पर्छ। नुवाकोट जिल्लाका सिडिओ शम्भू प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेममाया श्रेष्ठ पेसाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बारीपछि प्रेम मायाको अनुभव।
16: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। त्यही गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
15: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईँले धादिङ हुँदै विभिन्न जिल्ला जानुअघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सडक कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
17: मैले 5 किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
1: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
13: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
14: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
13: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
14: अफर के छ, उपहार के छ, सुनौ न त कुरा।
13: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
14: ए साँच्चै, अनि अझ विशेष के छ? दसैँ तिहार झिलिली अफर, सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 सोफा किन्नुहोस्, 35,000 फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
13: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
14: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 35,000 सोफा निशुल्क।
13: नेपालभर डेलिभरी, 15 ग्यारेन्टी।
14: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
18: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: विद्यालय परिवार समावेश इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
20: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: बुढा सन्तानको सुख सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्, तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउनु आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
2: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
1: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा?
2: हो, यो गलत हो। त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौडमा अगाडिको दौडिरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौडेर रिले दौड पुरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
1: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिँढी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
2: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरूमध्ये सबभन्दा ठुलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैँडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौँ, तर कोशीका अर्ना अथवा चितवनका गैँडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ नि यो सिआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेसन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ नि तिनीहरूका कुरा गर्छौँ। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौँ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती, यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए, बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मद्दत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन, अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा, हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौँ त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि, भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौँ, सेक्सपियरलाई सम्झिन्छौँ, विलियम ओडसर्सलाई सम्झिन्छौँ। हामीले भेटेको छैन तर ज्ञानका आधारमा हामीले भेट्यौँ होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ? होइन भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो. यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ. त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई सत् आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ. किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्. पाका मान्छेहरूमा पनि सरकारले एउटा सराध्यमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ, होइन अलिकति त्यो रकम दिने चलन छ. 100 रुपियाँबाट मनमोहनको पालामा सुरु भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो. तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ. यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उसलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ. किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन्। र करोडपतिले नै त्यही 4,000-5,000 को आश गर्ने र गरिबले पनि त्यही गर्ने गर्नु हुँदैन.
1: नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ. पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरौदीमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सडक खुलाउने कार्य तीव्र पारिएको छ. काङ्ग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ. एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ. राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैङ्कहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ. र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 25 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: स्वयंसेविका दिज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भने
5: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
4: स्वयंसेविका दिदी हेर्नु न मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लौ न के गर्ने होला दिदी
5: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
6: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरासहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनु हो पीएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फन्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
7: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केबल पाँच दशक देखि
1: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
2: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
3: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97439799000।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आज गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुली बरजियौ
1: के छ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दै छौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेशामा गर्व ढुकढुक हैन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
4: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
5: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 9580303380 मोबाइल 9580303380

0: अब टाउको तथा नशा सम्बन्धी रोगको लागि लखनऊ जानै नपर्ने। तपाईँ हाम्रै नजिकको सहर बहराइचमा अब विश्वसनीय न्युरो सर्जरी सेवा उपलब्ध छ।
1: मा पितम्बरा ब्रेन स्पाइन एन्ड ट्रमा सेन्टर,
0: जहाँ बिरामीको उपचारका लागि उपलब्ध हुनुहुन्छ केजी यामयु लखनऊका अनुभवी न्युरो सर्जन डाक्टर शिवम ए मधेसिया, एमबीबीएस, एमएस, एमसीएस न्युरो सर्जनबाट सहुलियत दरमा उपचार सेवा पाउन सक्नुहुनेछ।
1: हामी कहाँ टाउकोमा चोट, टाउको हड्डीको फ्र्याक्चर, मस्तिष्कको नसा फुट्ने समस्या, ब्रेन हेमरेज, ब्रेन ट्युमर, हाइड्रोसेफलास अर्थात् टाउकोमा पानी जम्ने समस्या, दिमागी ज्वरो, माइग्रेन तथा पुरानो टाउको दुखाइ र ट्राइजेमिनल न्युरालजिया जस्ता अनुहारमा दुखाइ रहने जटिल रोगहरूको उपचार सेवा उपलब्ध छन्।
0: त्यसै गरी मेरुदण्डको हड्डीको ट्युमर टिबी, मेरुदण्डको हड्डीको फ्र्याक्चरको सानो पलबाट गरिने अपरेसन, कम्मर दुख्ने, हात वा खुट्टामा झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी हुने वा कम्पन्न हुने समस्या, डिस्क सर्ने, घाँटी अड्किने तथा ढाडमा जन्मजात घाउको पनि भरपर्दो उपचार गरिन्छ।
1: यहाँ उपलब्ध सेवाहरू ब्रेन सर्जरी, स्पाइन सर्जरी, ट्रमा केयर, न्युरो क्रिटिकल केयर र 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छन्। त्यसै गरी स्याम डायग्नोस्टिकबाट रोग जाँचको गुणस्तरीय सेवा समेत उपलब्ध छ।
0: ठेगाना अस्पताल रोड भिटु मलको अगाडि बहराइच, आजै सम्पर्क गर्नुहोस्। भारतीय नम्बर +91 911 844 2021 र +91 99192211। त्यसै गरी नेपाली नम्बर 97692493299। माथिका सबै नम्बरहरूमा वाट्सएपबाट पनि म्यासेज र फोन गर्न सक्नुहुनेछ।
2: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।
4: यामाहा ब्लु फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चङ्गा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लु फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98161469।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
7: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्।
1: अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
1: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
1: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
1: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
11: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा।
12: हो, अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ। आफ्नो फोटो आफ्नै कफीमा।
11: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार। स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा, जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली, इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार।
12: शान्त वातावरण, उत्कृष्ट एम्बियन्स, बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर, हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन।
11: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
12: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट। स्थान कारकादो, नेपालगञ्ज, भाटबटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा।
11: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्।
12: सम्पर्क फोन नम्बर 97692-45003 र 98-580-8162। यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ।
11: नेपालगञ्जमा आरामदायी बसाइ, स्वादिलो खानपान र आत्मीय सेवाको खोजीमा हुनुहुन्छ?
12: हो, त्यसो भए आउनुहोस् होटल पौवा नेपालगञ्ज।
11: आरामदायी कोठा, स्वादिष्ट परिकार, पारिवारिक तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त वातावरण, कार्यक्रम तथा सभा समारोहका लागि व्यवस्थित हल र आत्मीय नेपाली आतिथ्य सबै एउटै ठाउँमा।
12: बसाइ होस् वा भेटघाट, भोज होस् वा विशेष समारोह, तपाईँको हरेक अवसरलाई अझ विशेष बनाउने प्रयास होटल पौवा।
11: 10 वर्षको विश्वास सँगै नेपाली आतिथ्यको आफ्नै पहिचान।
13: होटल पौवा नेपालगञ्ज, आउनुहोस् आतिथ्यको आत्मीयता महसुस गर्नुहोस्।
11: सम्पर्क नम्बर 081-535-527, 98-572-5527। सम्पर्क नम्बर 081-535-527, 98-572-5527।
12: के तपाईँ घरका लागि नयाँ टेलिभिजन, फ्रिज, एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ?
11: त्यसो भए अब टाढा जानु पर्दैन, तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन।
12: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा।
11: हायर, सामसुङ, हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन, एसी, एयर कुलर, डबल डोर फ्रिज, वासिङ मेसिन, किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक्स सामान अब एउटै छानामुनि।
12: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ।
11: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
13: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन, विश्वासको 26 वर्ष, गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
11: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 98-025-35601 र 98-025-35602।
11: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: अया कान दुखेर हैरान भइरा छ, के गर्ने, कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
4: कार्बन लाभ प्राप्तिका लागि सामुदायिक साझेदारी कबुलियती वन समूहले लगानी योजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना। नेपाल सरकार र विश्व बैंक बीच भएको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता बमोजिम नेपालको तराई भूपरिधि क्षेत्रका रौतहटदेखि कञ्चनपुर सम्मका 13 जिल्लाहरूमा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कार्यक्रमको पहिलो किस्ता बापत नेपाल सरकारले करिब ₹1,34,00,000,000 कार्बन लाभ प्राप्त गरेको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकसँग भएको कार्बन उत्सर्जन भुक्तानी सम्झौता अनुसार लाभ वितरण योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत लाभ वितरण योजना अनुसार चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रममा समुदायद्वारा व्यवस्थित वन समूहलाई दिगो वन व्यवस्थापन, जीविकोपार्जन तथा क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका लागि माथि उल्लेखित तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका देयाय अनुसारको लक्षित समूहले लाभ वितरण योजनामा उल्लेखित लगानी योजना प्रस्ताव सहित यो सूचना प्रकाशन भएको मितिले 90 दिनभित्र सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्र बबरमहलमा पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रसारण गरिएको छ। तपसिल तराई भूपरिधिका FCPFER कार्यक्रम लागू भएका 13 जिल्लाका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन समूह सबै दिगो वन व्यवस्थापनका क्रियाकलाप, प्रकृतिमा आधारित रेसा तथा वनजन्य उद्यम विकास, कृषि वन तथा नगदे बाली विकास, परम्परागत सिप तथा आयमूलक तालिम र लाभ वितरण योजना उल्लेखित नकारात्मक सूची बाहेकका क्रियाकलाप वन तथा वातावरण संरक्षणका क्रियाकलाप। लगानी योजना प्रस्तावको अधिकतम बजेट सीमा प्रति हेक्टर ₹1,000। लगानी योजना तथा प्रस्ताव पेश गर्दा संलग्न गर्नुपर्ने विवरण समूहको कार्यकारिणी समिति वा साधारण सभाको निर्णयको प्रतिलिपि, अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरेको अनुमानित लागत सहितको लगानी योजना, खाता सञ्चालन रहेको बैंकको चेकको छाया प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर नभएको हकमा नजिकैको सामुदायिक वन समूह वा साझेदारी वन समूहको सिफारिस, डिभिजन वन कार्यालय स्थित रेड सेल फोकल पर्सनको सिफारिस पत्र। प्रस्ताव पेश गर्ने ठेगाना सम्बन्धित डिभिजन वन कार्यालय वा सोझै रेड कार्यान्वयन केन्द्रको इमेल redidicnp@gmail.com मा वा सूचना अधिकारीको फोन व्हाट्सएप नम्बर 98490-10358। नोट, लगानी योजनाको फारम रेड कार्यान्वयन केन्द्रको वेबसाइट www.redd.gov.np बाट डाउनलोड गर्न वा सम्बन्धित डिभिजन वन कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
5: ओहो, दसैँ तिहार आइसक्यो, नयाँ सोफा चाहियो नि।
6: सोफा किन्न कहाँ जाने, राम्रो ठाउँ बताइदिनु नि।
5: नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब नेपालगञ्ज जाने नि।
6: अफर के छ, उपहार के छ, सुन्नु न त कुरा।
5: दसैँ तिहार झिलिली अफर, थाइल्यान्ड अफर देखि आकर्षक उपहार सम्म, सोफा किन्दा हात खाली नजाने।
6: ए साँच्चै, अनि अझ विशेष के छ?

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्ष सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-4870।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: Toilet Pony, Extreme Energy Drink.
1: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
2: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, वात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
3: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
1: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081531337।
4: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चङ्गा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2-व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97 090 38 739 र 97 045 98 921। यामाहा ब्लू फेस्ट, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनमाचारी MBBS MD KU IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MS KU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक. अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: नमस्ते दाइ.
5: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ.
4: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए. अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको.
5: समयमै सही ठाउँमा गएछौ त. अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि.
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान.
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो.
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ.
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा.
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा.
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा.
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा.
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा.
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा.
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा.
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज.
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822.
9: रंग बहार, रंग बहार.
10: बर्जर संगे उपहारे उपहार. बम्पर मा यामाहा रेजियार.
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ.
9: बर्जर पेन्स.
11: के छ साथी खबर? निकै खुसी देखिन्छौ त. के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि.
12: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी. प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ.
11: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति.
12: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने. सेवामा सम्मान, पेसामा गर्व. ढुकढुक होइन, ढुक्क हौ. प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ.

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु

0: బలంగా ఉదయదీస్. మీరు ఎవరెస్ట్.
1: यामाहा ब्लू फेस्ट यही असोज 23 गते देखि असोज 31 गते सम्म यामाहा शोरूम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईलाई हार्दिक स्वागत छ. यो चाड पर्वमा यामाहा शोरूममा आएर दोब्बर खुशीका साथ उत्सव मनाउनुहोस्. आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्. उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्. यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू: साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्. यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्. त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्. यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्. तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्. अनि यामाहा लैजाउँ घरमा नागरिकताकै भरमा. हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ. यामाहा चंगा छे, जीतको नयाँ अपग्रेड. यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्. यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ. त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा शोरूम भिजिट गर्नुहोस्. हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्. अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090038739 र 97045898921. यामाहा ब्लू फेस्ट नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा शोरूम कारकाँदो नेपालगञ्जमा.
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज.

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: विजया दशमी तथा शुभ दीपावली एवं छठ पर्व 2083 सालको पुनित उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी, व्यापारी, उद्योगी, समाजसेवी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: विद्यालय परिवार समावेशी इङ्ग्लिस स्कुल, बाइपास रोड, नेपालगञ्ज 4, बाँके। सम्पर्क नम्बर 081-531-337।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: बर्जर पेंस
3: यामाहा ब्लू फेस्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस् आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस् उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस् यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस् यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस् त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस् यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस् तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस् अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा हजुर बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ यामाहा चंगा छे जितको नयाँ अपग्रेड यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस् यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस् हाइटेक 2-व्हीलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस् अन्य जानकारीको लागि सम्पर्क नम्बर 97090-38739 र 97045-98921 यामाहा ब्लू फेस नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम काकाँदो नेपालगञ्जमा
2: अब नेपालगञ्जमै लिनुहोस् नेपालकै दोस्रो 3D पोर्ट्रेट कफीको मजा
4: हो अब तपाईँले आफ्नै फोटो प्रिन्ट भएको कफी पिउन सक्नुहुन्छ आफ्नो फोटो आफ्नै कफीमा
2: स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार स्वागत छ नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्टमा जहाँ पाइन्छन् कफीका विभिन्न भेराइटी सँगै नेपाली इन्डियन र चाइनिज खानाका स्वादिष्ट परिकार
4: शान्त वातावरण उत्कृष्ट एम्बियन्स बर्थडे पार्टी होस् वा क्यान्डल लाइट डिनर हरेक स्पेसल मोमेन्टलाई अझ स्पेसल बनाउने पर्फेक्ट डेस्टिनेसन
2: त्यसैले साथीभाइसँग रमाइलो गर्न होस् वा प्रियजनसँग क्वालिटी टाइम बिताउन
4: आउनुहोस् नोभा पोर्ट्रेट क्याफे एन्ड रेस्टुरेन्ट स्थान कारकादो नेपालगञ्ज भाटबुटेनी नजिकै पुरानो यातायात कार्यालय रहेको भवनमा
2: आजै भिजिट गर्नुहोस् र आफ्नै 3D पोर्ट्रेट कफीको मजा लिनुहोस्
4: सम्पर्क फोन नम्बर 97692-45003 र 98585-81062 यसका साथसाथै यहाँ बर्थडेका लागि केकहरू पाइनुका साथै डेलिभरी पनि गरिन्छ के तपाईँ घरका लागि नयाँ टेलिभिजन फ्रिज एसी वा वासिङ मेसिन किन्दै हुनुहुन्छ
2: त्यसो भए अब टाढा जानु पर्दैन तपाईँको आफ्नै विश्वासिलो नाम मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन
4: 26 वर्षदेखि गुणस्तरीय सेवा र ग्राहकको विश्वास जित्दै आएको मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब नेपालगञ्जको सुर्खेत रोड डायमन्ड होटल लाइनमा नयाँ शाखा सहित तपाईँको सेवामा
2: हायर सामसुङ हुन्डाई लगायतका चर्चित ब्रान्डका टेलिभिजन एसी एयर कुलर डबल डोर फ्रिज वासिङ मेसिन किचन तथा विभिन्न घरायसी इलेक्ट्रोनिक सामान अब एउटै छानामुनि
4: साथै विभिन्न ब्रान्डका एसीको बिक्री तथा मर्मत सेवा पनि उपलब्ध छ
2: गुणस्तरीय सामान, उचित मूल्य, आधिकारिक सेवा र ग्राहक मैत्री व्यवहार, यही हो मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसनको पहिचान।
4: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन विश्वासको 26 वर्ष गुणस्तरीय इलेक्ट्रिकको पहिलो रोजाई।
2: पुरानो शाखा न्यू रोड कल्पत्रु होटेल नजिक नेपालगञ्ज, नयाँ शाखा सुर्खेत रोड डायमन्ड होटेल लाइन नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 98025-35601 र 98025-35602।
2: मेगा इलेक्ट्रिक एन्ड रेफ्रिजरेसन अब तपाईँको अझ नजिक।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1 लाख सम्मको निशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.mp।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: सोफा तथा फर्निचरमा 30% सम्म छुटको व्यवस्था। 35,000 को सोफा किन्नुहोस्, 35,000 कै फ्रिज स्क्रैच कार्ड मार्फत जित्नुहोस्।
1: साथै इलेक्ट्रिक जग, राइस कुकर, हिटर लगायत आकर्षक उपहार। 10 जना भाग्यशाली ग्राहकलाई निशुल्क थाइल्यान्ड भ्रमण।
0: अनि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युब फलो गर्नेहरू मध्ये 1 जनालाई 35,000 रुपियाँको सोफा निशुल्क।
1: नेपाल भर डेलिभरी, 15 वर्ष सम्मको ग्यारेन्टी।
0: थप जानकारीको लागि सोफा हब नेपालगञ्ज, फोन नम्बर 97-0511-48-70।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: यामाहा ब्लू फेस्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारखानो नेपालगञ्जमा हुने नेपालकै बिगेस्ट एक्सचेन्ज मेलामा तपाईँलाई हार्दिक स्वागत छ। यो चाड पर्वमा यामाहा सोरुममा आएर दोब्बर खुसीका साथ उत्सव मनाउनुहोस्। आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर लिएर आउनुहोस्। उत्कृष्ट एक्सचेन्ज तथा फाइनान्स अफरहरूको फाइदा उठाउँदै नयाँ यामाहा तुरुन्तै घर लिएर जानुहोस्। यो एक्सचेन्ज मेलामा तपाईँले पाउने विशेष अफरहरू, साधन खरिद गर्नु अघि नै घरबाटै दर्ता गर्नुहोस् र 1,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। यामाहा खरिद गर्ने भेरिफाई गर्नुहोस् र 10,00,000 रुपियाँसम्म जित्ने मौका पाउनुहोस्। त्यस्तै हरेक हप्ता हाइटेक ग्याजेटहरू र बम्पर प्राइज अन्तर्गत यामाहा R15 जित्ने मौका प्राप्त गर्नुहोस्। यति मात्रै कहाँ हो र तपाईँको पुरानो साधनको ग्यारेन्टीका साथ अधिकतम मूल्याङ्कन पाउनुहोस्। तपाईँको कुनै पनि पुरानो साधनको मिनिमम भ्यालुएसन 50,000 रुपियाँ र एडिसनल भ्यालुएसन 8,000 रुपियाँ प्राप्त गर्नुहोस्। अनि यामाहा लैजाऊ घरमा नागरिकताकै भरमा। हजुर, बिना कुनै झन्झटिलो कागजात मात्र नागरिकताको आधारमा अन द स्पट सजिलो फाइनान्स सुविधा उपलब्ध छ। यामाहा चंगा छे, जितको नयाँ अपग्रेड। यामाहाको खरिदमा 10,00,000 रुपियाँसम्म जित्ने मौका नगुमाउनुहोस्। यस्तो मेगा एक्सचेन्ज न पहिला कहिले आएको थियो न छिट्टै आउनेछ। त्यसैले नेपाल टेलिकम बिल्डिङ नजिक कारखानो नेपालगञ्जमा रहेको यामाहा सोरुम भिजिट गर्नुहोस्। हाइटेक 2 व्हिलरमा अपग्रेड गरी आफ्नो दशैंलाई साँच्चीकै अविस्मरणीय बनाउनुहोस्। अन्य जानकारीको लागि सम्पर्क नम्बर 97-090-38-739 र 97-045-98-921। यामाहा ब्लू फेस, नेपाल्स बिगेस्ट एक्सचेन्ज इभेन्ट, यही असोज 23 गतेदेखि असोज 31 गतेसम्म यामाहा सोरुम कारकाँदो नेपालगञ्जमा।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।